दरवाजा खटखटाउँदा तपाईँ को हुनुहुन्छ मलाई थाहा छैन त्यही जान्न म आएको हुँ। यही शब्द पछि दरवाजा खोलेर बस्दा बस्दा अनि प्रश्न उत्तर हुँदा हुँदा तत्व ज्ञान भएर तपाईँ यो होइन तपाईँ रमे राम हो सर्वत्र रुमरुममा रहेको राम हो तपाईँ भनेर र पूर्वकालका भूतकालका भविष्यका वर्तमानका सबै कुराहरू वर्तमान अविनाशी शक्ति भूतकालमा कुन जन्म भएर तिमी जन्म लिऊ यी सबै कुराहरू ऋषि वशिष्ठले तत्त्वद्वारा र प्रमाणितद्वारा अनुभूति गराइसकेपछि श्रीराम प्रभु त्यहाँबाट दण्डवत गरी फर्केर श्रीराम रमे राम भन्ने संसारमा प्रख्यात भएका छन्। राम प्रभुका पनि गुरु हुन्। जसै राम प्रभुको जन्म नुनु अयोध्यामा भयो तर श्रीरामका पिताजी राजा दशरथ रानी कौशल्या पूर्वजन्म को थिए त्यो त्यही रामायणमा उल्लेख छ। कुनै न कुनै तपस्वीले तपस्या गरिसकेपछि परमात्माले दिएको वरदानलाई पूर्ण गर्नको खातिर एक अवतार आउँछ। त्यही अवतारले मानिस मात्रका लागि ब्रह्मको प्राप्ति गरी भ्रमको समाप्त गरी यो पृथ्वीको भार कम हुन्छ। त्यसर्थ प्रत्येक जब जब भए धर्म के हानि बाढे असुर बिर अभिमानी तद प्रभुजी धरी विविध शरीर काटे सहजै सन्तन कि बिरा परमात्मा यस्तो किसिमको व्यापक छ। यो शरीरको पनि वर्णन गरेका छन् आध्यात्मिक प्रेमी ऋषिमुनिहरूले। बंगला खुब बनी महाराज जिसमे नारायण बोले यस बंगलाका दस दरवाजा बीच पवनका खम्बा आओ त जाओ त कोही नै देखा बडा अचम्बा। तीन गढ़ की ईट बनी पांच तत्व का कारा छत्तीसौ की छात सताई बहत्तर बनाया कंगुरा 368 चुनाव लागे तभी भैया चौभरा र विचार करू हामी बंगला खूब बनी महाराज जिसमें नारायण बोले यो तो नारायण को निवास स्थान शरीर को माध्यम द्वारा नारायणी ने बोल्यो कि इस बंगला का दस दरवाजा हामी विचार गरौँ यो हाम्रो शरीरमा दस दरवाजा छन् कि छैन। बीच पवनका खम्बा आँखा नाक कान नाभिदेखि लिएर गुवाद्वार मुद्दाद्वार ती दसवटा जरुर दरवाजा छन्। आऊ त जाऊ त नै कोही देखा बडा अचम्बा। हामी बिस्तरामा आराम गरी सुतिरहेका हुन्छौँ यो शरीर सुतेको छ निन्द्राको वशमा छ तर कति बेला कहाँ गयो कसरी आयो कहाँ कहाँ देखियो सपना अनेक पर्दछन्। त्यहीबाट यो परमात्माको प्रतिबिम्ब आत्मा संसार भ्रमण नगुण भएपछि कसरी त्यो नदेखेको चिज देखिने नबोलेको शब्द बोलिने कसरी पर्छ। त्यही सपनाको आधारले राजा जनकले तत्व ज्ञान पाएका हुन्। सपनाको उत्तर कसैले दिइसकेन अष्टवक्र ऋषिले दिए र राजा जनक विश्वका राजामा विधेयी राजा जनक एउटै जनक राजा छन्। तसर्थ यो पाँच तत्त्वको शरीर हो। बहत्तर बनाएको कंगुरा सबैसँग मुटु छ त्यसमा बहत्तर कोठा छन्। 368 चुनाव लागे 36 छात्र सताई बहत्तर बनाएको कंगुरा 368 चुनाव लागे तबे बेचौ भेरा यी सबै नङदेखि लिएर साना साना अङ्गहरू मिलाएपछि 368 छन्। त्यसरी त्यो आध्यात् जस्तै साइन्सवाला डाक्टरहरूले साइन्सका परिपूर्णले उनले अध्ययन गरे साना साना प्रजाहरूलाई शरीरमा अध्ययन गरेका छन् भने आध्यात्मिक जो ऋषिमुनिले यसरी अध्ययन गरे र यो शरीरको वर्णन भयो। यो शरीर चल्छ कसरी त पगबिन चलोइन सुनेबिन काना करबिन कर्म करै विधि नाना अनन रहित सकल रस भोगी वीणवाणी वक्ता बड योगी। जो परमात्मा मान्छे शरीरधारी खान्छ जो पनि चढा चुडुङ्गी पशु पन्छी शरीरधारी मात्रै खानापिना
अनेक विहार गर्दा देख्छौं तर यो परमात्माको शक्ति बिना परमात्मा जो अविनाशी निराकार परब्रह्म छ त्यो खाँदैन पग बिना चलैन सुन बिनु काना यो कान बिनाको सुन्ने पाउ बिनाको हड्ने शक्ति दिने कर बिना कर्म गरे हात छैन हातले काम गराउने अनेक विधि गराउने अनि त्यो स्वाद परमात्माको शक्ति बिना जिब्रोमा तितो मिठो पिरो केही थाहा नहुने यस्तो यो रूमरूममा प्रत्येक नस नसमा भएको शक्ति को त परमात्माकै शक्ति नै जप्नुपर्नका लागि त सोही परमात्मालाई जपेर ध्यान गरेर उसले क्या खानु क्या खाए यो शरीरमा पाचक हुन्छ क्या बोलेपछि शान्ति कायम हुन्छ कस्तो बोलेपछि क्या हुन्छ कुन गुणलाई अपनाउनु पर्छ रजतम सतगुणमा कुन गुण ठिक छ यो प्रत्येक ग्रन्थले र तत्वदर्शी गुरूले आफ्ना भक्तहरूलाई भनेको हुन्छ त्यही अनुरूप जसले जीवन चलायो वास्तवमा त्यो परमात्माको भक्ति भएर भक्त भएर आफ्नो जीवन पनि निर्वाह गर्दछ आदरणीय श्रोता महानुभावहरू समय लगभग सिद्धि नै लाग्यो अब म अगाडि समय बढाउने छैन आजका प्राविधिक मित्र छविलाल चौधरीजीलाई हमेशा उहाँको जीवनमा आनन्दमय जीवन बितो भन्ने परमात्मासँग प्रार्थना गर्दै दुई लाइन भजन राख्ने इच्छा गर्दै आफ्नो शब्दलाई प्रेरणा दिन्छु नमस्कार धन्यवाद परमात्मा।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
6: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9894827359।
8: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्ल्यूपीसी र प्लेटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।
12: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
13: देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
14: आज 2083 साल जेठ 6 गते बुधबार मे 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्थी तिथि विश्व मौरी दिवस।
13: खबरमा प्रमुख खबरका शीर्षकहरू।
14: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाभ्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर।
13: सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने।
14: धानको बिउ छनौटमा ध्यान दिन बिगेको सुझाव। नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ीको खर्च। उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता।
13: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा। द्वन्दका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान। सौर्य आँधीको प्रभाव बारे अध्ययन हुने।
14: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने। सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता। नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग।
13: उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनस्थापना खर्च बाफत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो। निर्णय अनुसार 5 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनुपूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रूजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचा काजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रीनिङ शुरू गरेको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने समेत बताउनु भएको छ। उपत्यका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएका छन्। अब 2 साता जतिमा वास्तविक सुकुम्बासीको एकिङ हुन्छ, त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो। कोही नक्कली सुकुम्बासी पुग्न पर्न भएमा सोही वास्तविक सुकुम्बासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं। समितिले तयार पारेको सूची नै आधिकारिक हुने उहाँको भनाई छ। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन्। नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूले गुनासो समेत गरेका छन्। कतिपय परिवारका लत्ता कपड़ा आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भग्नावशेषमै पुरिएको समेत स्थानीयले बताएका छन्। यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिम मुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्री परिषदले निर्णय गरेको मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
16: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
14: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत 4 वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि भए। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगत्तै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग न्यायिक सुशासन आफ्नो मुख्य योजना हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कड़ा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसै बीच हिजो नियुक्ति लगत्तै राष्ट्रपतिले शीतल निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाहे प्रसाद यादव, प्रधानमन्त्री वानेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल उपस्थित हुनुहुन्थ्यो। न्यायाधीशको वरियतामा शर्मामाथि रहेका 2 वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्म पुग्नुभयो। तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कति पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि दिएको थियो।
17: विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चलन नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाप्ने योजना बनाउँदैछ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अप पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यही क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। यता शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ़ने एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलब सम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा पढ़ने हरेक विद्यार्थीमाथि
13: वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सूची जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,220 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा झण्डै 50,00,000 बालबालिका अध्ययनरत रहेका छन्।
14: यसैबीच मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास ईसीडीदेखि कक्षा 12 समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्राध्यापक डाक्टर बालचन्द्र लोइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। 9 सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको हो। कार्यदलले 6 महिनाभित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लुइटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई नै दिइएको बताउनुभयो। आफूहरूले अहिलेकै अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा 6 महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाइ छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीडीदेखि कक्षा 3 एक तह, कक्षा 4-8 अर्को र कक्षा 9-12 एक तह मानेर पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनैतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न, प्रविधिमा भएका परिवर्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छान्दा उचित ध्यान पुर्याउँदाको फाइदा,
18: थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ, लामो ड्युरेसनका लामो अवधिका धान कर्जा छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्,
14: नेपालमा रेल ल्याउने अध्ययनका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता, 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति, समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091520283।
13: पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दैछ। भातृ संगठनमा पनि समानान्तर कमिटी गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि इतर पक्षका एक नेताले बताए।
17: बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका तीन बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितौनको विकट इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका तीन बाल बालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र दुई बालिकाको पाँच दिनभित्रै मृत्यु भएको स्थानीय चेपाङ परिवार भएपछि स्थानीय चेपाङ परिवार उजाड़िएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चेपाङको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसअघि उनका 11 वर्षीय भाई संजय चेपाङ र 9 वर्षीय बहिनी नमुना चेपाङको पनि मृत्यु भएको बताइएको छ।
14: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा शीर्षकमा यज्ञ बन्जारे र मातृका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी माघसम्म विभिन्न कार्ययोजना सुधार र जोखिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सम्झाउँदै एफएटीएफको एशिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073मा 10,53,824 बालबालिका कक्षा एकमा भर्ना, तर 10 वर्षपछि 2082 एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 4,30,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशीय हातखुट्टा गुमाएर फर्किए शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर हो भने 30 पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान गरीबीका कारण आफ्नी सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ को सहयोगमा प्रकाशित पछिल्लो सूचकले औल्याएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारेबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6 अर्ब 11 करोड़ बजेट सुनिश्चित भएको बारेमा तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6 अर्ब 11 करोड़ 17 लाख रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बक्यौता असुल गर्नु शीर्षकमा मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक बापत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असूल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार 26 अर्ब 3 करोड़ बक्यौता असूल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 औं प्रतिवेदन हरेक यसलाई फेरि सुन्नुहोला महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बक्यौता असूल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानदेखि ऋण तिर्नमय खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाइएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा चालू शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
17: साझा खबरमा अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र मध्य पूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघले सन् 2026 को अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढ़ी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 को सेप्टेम्बर यता करिब 49 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 को पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गर्न युरोपेली संघ यू र चीनले संयुक्त रूपमा विकास गरेको स्माइल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा थोकिदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
14: साझा खबरमा अब खेल खबर। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिरा काजी महर्जन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष दिपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपामा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवका विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समूह चरणमा इण्डोनेसिया र चीनसँग खेल्ने भएको छ। प्रतियोगिता मे 23 देखि 31 सम्म मलेसियामा आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ क्यानले जनाए अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6 अण्डर 62 को उत्कृष्ट स्कोरसहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4 अण्डर 64 को स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युत राज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काश्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
17: धानको बिउ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
21: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2 जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
0: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
21: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1 जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
0: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6 जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
21: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
0: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3 जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
21: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
21: पढाइ हुने विषयहरू
1: अनिवार्य नेपाली,
21: अनिवार्य अंग्रेजी,
1: सामाजिक गणित,
21: ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्त शास्त्र,
21: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
21: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
21: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
21: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
21: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
18: ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहिँ पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
2: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसको चाहिँ?
18: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमाण्ड गर्छ भने सर्वप्रथम उहाँले चाहिँ नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
2: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
18: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन, जबकि सुक्खा 3 मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा 3 रोजेका छन्। अर्को चाहे सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
2: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो।
18: हजुर, छोटो अवधिका धानका जात भन्ने हो भने हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 दिनसम्म पाक्ने गर्छन्।
2: कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
18: पूर्वतिर तरहरा 1 हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1-2-3 हुन सक्छन्, होइन 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुक्खा 3, बहुगुनी 2 यी जातहरू छन्। 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छ, त्यो ठाउँमा जाने हो भने घैया धानका जातहरू छान्न सक्छौँ।
2: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्छ?
18: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौ, टाढा स्केप भन्छौँ हामी, होइन ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। सानो अवधिका धानका जात छन्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छु तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125-125 दिनमा पाक्यो भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर। सुक्खा हुँदाखेरि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्।
14: बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी गाब्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर।
14: धानको बिउ छनौटमा ध्यान दिन विज्ञको सुझाव, नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता,
17: सर्वोच्चका प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त 22,000 मुद्दाको टुंगो लगाउने जिम्मा, उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई 1 मुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने,
14: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा, द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान, सौर्य आँधीको बारेमा प्रभाव बारेमा अध्ययन हुने,
17: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन र इण्डोनेसियासँग खेल्ने, सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता, नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
14: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो, त्यस अनुसार निर्णय पनि भएको थियो। तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयार अनुसारको सदस्यता पनि दिइएको छ। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ, एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा 2 जना व्यक्तिहरू छन्, त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजिएको छ। 2 जना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्यज्यू भन्नु, बुझ्नुभयो?
17: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबर में यहां स्वागत छ। खोज खबर ईश्वर साउद को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सुदूरपश्चिममा पनि होमस्टेको विकास हुँदै सरकारले होमस्टेलाई प्राथमिकता नदिएको होमस्टे संचालकहरूको गुनासो। बजार उपभोक्ता मैत्री बनाउन पालिकाको बजार अनुगमन, उपभोक्ता अधिकार संरक्षणका लागि सबै जिम्मेवार बन्नुपर्ने टीकापुरका प्रमुख प्रशासकीय अधिकृत तितालको भनाई। सरकारले विस्थापित सुकुम्बासीहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 प्रदान गर्ने, आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तातो दिन हुने सम्भावना। र कर्णालीमा टीकापुरद्वारा शैक्षिक सत्र 2082 कक्षामा प्रथम, द्वितीय र तृतीय हुने भएका विद्यार्थीलाई पुरस्कार वितरण। अब खोज खबर विस्तारमा, पछिल्लो समय नेपालमा होमस्टेको विकास गरिनुपर्छ भन्दै होमस्टेका विषयमा छलफल तथा बहसहरू हुन थालेका छन्। नेपालमा 2066 सालदेखि आएको होमस्टेको अवधारणा अनुसार अहिले धेरै जिल्लाहरूमा होमस्टे सञ्चालनमा छन्। नेपालमा होमस्टेलाई नागरिकहरूको जीविकोपार्जनको माध्यम र पर्यटकका लागि एउटा नयाँ गन्तव्यका रूपमा हेरिएको छ। यसै विषयमा मैले सुदूरपश्चिम होमस्टेको अवस्था कस्तो रहेको छ भनी सुदूरपश्चिम होमस्टे गर्वा संघका अध्यक्ष दिनेश चौधरीलाई सोधेको छु।
1: सुदूरपश्चिममा होमस्टेको अवस्था अरू प्रदेशको तुलनामा अलि कम छ, तर पहिला भन्दा अलि अहिले चाहिँ सुधार भएको अवस्था छ। सुरु सुरुमा म यो होमस्टेमा आउँदै गर्दा सुदूरपश्चिममा 3 होमस्टे मात्रै चिनिन्थ्यो, जस्तै मानौ हाम्रो फादा होमस्टे, त्यसपछि हजुरको राणा थारू होमस्टे र माघी होमस्टे, अनि यो गुमनाम जस्तै थियो। जब म यो 2079 सालदेखि यसमा आबद्ध भएँ र साथीहरूसँग एक्टिभ हुँदै, साथीहरूसँग छलफल गर्दै, अहिले सुदूरपश्चिम प्रदेशमा नयाँ नयाँ होमस्टे पनि थपिएका छन्। यो सुदूरपश्चिम होमस्टेमा निजी र सामुदायिक गरेर अहिले 32 होमस्टेको संख्या छ भने केही अझै पनि त्योभन्दा राम्रो अहिले चाहिँ सुदूरपश्चिममा भएको छ। जस्तै चिसापानीमा बसेरा होमस्टे छ, टीकापुर यो नजिकै जगतपुर होमस्टे छ, मेरै होमस्टे अहिले नुक्लीपुर होमस्टे छ, विजयशाल होमस्टे छ, र पहाड़तिर होमस्टे पनि केही अहिले राम्रो फड्को मारेको अवस्था सुदूरपश्चिममा छ। खास गरेर सुदूरपश्चिममा पहाड़तिर पनि होमस्टेहरू राम्रै छ अहिले, जस्तै डोटीमा खप्तड होमस्टे, त्यसै गरी दार्चुलामा पनि राम्रै होमस्टे चलेको छ। मलाई चाहिँ यो के लाग्छ भने सुदूरपश्चिममा यो होमस्टे अहिले जुन तरिकाको सरकारले हेर्नुपर्ने दृष्टिकोण छ त्यो अलिकति फ्राकिलो गर्यो भने आफ्नत्व नगरेर सबैलाई होमस्टे बनाएको भए सायद राम्रै हुन्थ्यो। पहाड़तिर पनि जो चलाउने खालका छन् त्यहाँको नियमन अनुगमन नगरिकनै चाहिँ त्यहाँ बजेट विनियोजन गर्ने या नगर्ने, तराईमा पनि त्यही छ, आउँछन् भाषण गर्छन् तपाईँको ठाउँमा होमस्टे चलाउनु पर्यो भन्छन्, तर त्यसको नियमन अनुगमन के छ त्यस्तो गर्दैनन्, र धेरै ठाउँमा होमस्टेहरू दर्ता भएर पनि नचलेको अवस्था छ। पहाड़मा पनि त्यही मलाई लाग्छ त्यस्तै छ। हामी यो अध्ययन गर्दै जाँदाखेरि सुदूरपश्चिमको अवस्थामा के छ भने जो होमस्टे चलाउन खोज्दैछन्, जो होमस्टे बनाउन खोज्दैछन्, तिनीहरूको प्रचार प्रसारमा सपोर्ट नगरिदिने या उहाँहरूलाई पाहुना लगेर सपोर्ट नगरिदिने, जस्तै मानव स्थानीय तह, प्रदेश सरकार र कुनै संघ संस्थाले चाहिँ आफूले गर्नुपर्ने काम या व्यवसायिकहरूले सबैजनाले सहयोग गर्यो भने मलाई लाग्छ फड्को मार्ने थियो। तर होमस्टेको हेराई दृष्टिकोण अलि उहाँहरूप्रति फरक छ। यो होमस्टे त होमस्टे नै हो कि के हो जस्तो पनि उहाँहरूले मान्छन्, र जुन किसिमको बजेट विनियोजन गर्नुपर्ने त्यो पनि भएको छैन, र उहाँहरूले त्यो नगरिदिए बापत पनि उहाँहरूले जुन किसिमको खाजा नास्ता तपाईँहरूलाई के सपोर्ट गर्न सक्छौ, उहाँहरूलाई एउटा कार्यक्रम लगिदिएर ल तपाईँको हामी ठाउँमा गएर एउटा कार्यक्रम गर्दैछौ, तपाईँहरूको आय स्रोत त बढ्छ भन्नुपर्ने ठाउँमा उहाँहरूले हा यस्तै हो, यो होमस्टे त के हो भन्ने चाहिँ गरेको कारणले चाहिँ होमस्टे फड्को नमारेको जस्तो मलाई चाहिँ अनुभूति भएको छ। म 3 यो आफ्नो कार्यकालमा आउँदै गर्दा र आफ्नो होमस्टे चलाउँदै गर्दा मैले चाहिँ त्यस्तो पाएको छु। र जुन किसिमको संरचनाको कुरा छ, हामी चाहिँ 4 शीर्षकलाई, 4 अभियानलाई चाहिँ विशेष फोकस गरेको छ होमस्टेमा। जस्तै कृषि, पहिलो सुरुमा त हामी रैठाने बाली, त्यहाँको परम्परागत बाली के छ, त्यसको संरक्षण गरेर पाहुनालाई दिने। त्यसै गरी प्रकृतिको कुरा, प्रकृतिलाई संरक्षण गर्दै हामी चाहिँ प्रकृतिभित्र रहेका जैविक विविधताहरूको कुराहरूलाई चाहिँ हामी पाहुना माझमा पर्यटकहरूलाई देखाउने। त्यसै गरी हामी संस्कृति, आफ्नो सांस्कृतिक कुराहरूलाई संरक्षण गर्दै पाहुनाहरूलाई देखाउने। त्यसै गरी त्यहाँको खाना र पहिचान, विभिन्न कलात्मक कुराहरू, त्यस्ता कुराहरूको संरक्षण गर्दै हामी चाहिँ देखाउनु पर्छ भन्ने चाहिँ अभियानका साथ यो होमस्टे सञ्चालनमा हामी होमस्टे महासंघबाटै चाहिँ सबै होमस्टेलाई त्यो किसिमको संरक्षण गर्न सक्यौँ भने हामी चाहिँ पक्कै होमस्टे चाहिँ फड्को मार्छौ भन्ने कुरा छ। तर त्यति हुँदाहुँदै पनि जुन किसिमको बनाउनु पर्ने संरचना छ सरकारले, जस्तै मानव एउटा संग्रहालय बनाउनु पर्यो भने जुन संग्रहालय जुन ठाउँमा होमस्टे छ, होमस्टेसँग टच गर्दै त्यहाँको दैनिक जीवनसँग जोडिँदै के आवश्यकता छ र संस्कृतिलाई जोडिँदै गर्दा संग्रहालय बनाउँदै गर्दा चाहिँ त्यहाँका पाहुनाहरूलाई आउने ठाउँ हुँदाहुँदै जुन ठाउँमा होमस्टे छैन, जुन ठाउँमा त्यहाँको मान्छेलाई अनुभूति छैन कि संस्कृतिको संरक्षण गर्नुपर्छ, त्यसै ठाउँमा गएर संग्रहालय बनाइदिन्छन्। त्यस्तो धेरै छ। सुदूरपश्चिममा डाटा संकलन गर्दै जाने हो भने त्यस्ता किसिमका संरचनाहरू धेरै बनेका छन् र जुन ठाउँमा होमस्टे छ त्यो ठाउँमा चाहिँ केही पनि छैन। र त्यसकारणले यो होमस्टे पनि मलाई अगाडि नबढेको जस्तो पनि लाग्छ। तर त्यस्तो गरिदियो भने, जस्तै मानव सुदूरपश्चिम सरकारले अहिले विभिन्न ठाउँमा चाहिँ त्यस्तो खालको संरचना बनाउँदैछ, मानव संग्रहालय बनाउँदैछ या देवथान बनाउँदैछ या मठ मन्दिर बनाउँदैछ, त्यस्तो जुन ठाउँमा होमस्टे ठाउँमा गर्नुपर्ने ठाउँमा चाहिँ नगरेर अन्तै अन्तै चाहिँ गरिदिँदै रहेको अवस्था छ। र एकदमै सानो सोचको योजनाहरू चाहिँ सञ्चालन गरेको कारणले होमस्टेहरू सञ्चालनको अवस्थामा कठिनाई भएको जस्तो महसुस हामीलाई भएको छ। मानव सुदूरपश्चिम प्रदेशमा एकीकृत योजना, ठूलो योजना बनाएर एउटा ठाउँमा त्यहाँको दैनिक जीवनसँग, उहाँहरूको आर्थिक समृद्धिसँग जोड्नु पर्ने ठाउँमा चाहिँ 5-10 लाखको मन्दिरहरू निर्माण गरिदिने, त्यो त एउटा वडाले बनाउने संरचनाहरू चाहिँ सरकारले बनाइदिँदै गर्दाखेरि त्यस्तो ठाउँको हामीले चाहिँ दैनिक यो भित्र्याउनु पर्ने पर्यटकहरूको संख्या चाहिँ कम हुँदै गएको जस्तै महसुस भएको छ। यस्तै हेर्दै जाने हो भने सबैको समन्वय, सबैको सहकार्य, वडादेखि प्रदेश संघसँग चाहिँ समन्वय सहकार्य हुँदै गयो भने पक्कै पनि सुदूरपश्चिममा होमस्टे फड्को मार्नेछ।
0: अब बाँकी खबर। कर्णाली मावि टिकापुरले 86/17/2082 कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई बिहान प्रार्थना हुँदा अगाडि बोलाएर पुरस्कार वितरण गरेको हो। त्यसै गरी कर्णाली माध्यमिक विद्यालयमा कक्षा 10 SA 3.6 GPA माथि ल्याउने 10 विद्यार्थीलाई पनि पुरस्कार र खादा लगाएर सम्मान गरिएको छ। सम्मान गर्दै प्रधानाध्यापक धर्मराज शर्माले सम्पूर्ण SA उत्तीर्णलाई बधाई समेत दिनुभएको छ। सम्मान लिँदै विद्यार्थीहरूले कर्णालीमा रहँदासम्म चरित्र निर्माणमा धेरै सहयोग मिलेको बताउँदै विद्यालय परिवारलाई सधैं सम्झिरहने बताएका छन्। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ प्रदान गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाण्डु उपत्यका नदी किनारमा रहेका जोखिममुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिममुक्त बस्तीबाट हटाएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम 15,000 प्रति महिनाको प्रदान गरिने जानकारी दिनुभयो। यसै गरी विस्थापित भएका सुकुम्बासीहरूलाई प्रति परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रैंक अनुदान स्वीकार गर्ने, अरणीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 स्वीकृत गर्ने, सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्यविभाजन नियमावली 2083 अनुसार

0: आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
1: सामुदायिक क्याम्पस भएकोले एचए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
0: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
0: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
0: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858478709, 9848677786 र 9845453997।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रह स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला
3: होइन चाहिने जो माइलो त्यो बरबर बरबर कराइरहेको छ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
6: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
0: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: सानो कुरामा तनाव हुने,
0: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
0: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
0: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
1: टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा भने तातो दिन हुने सम्भावना रहेको छ। आज राति कोशी मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साधारणतया बादल लाग्नेछ, साथै बाँकी पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी मधेश र बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमाली भाग

0: क्षेत्रहरूमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टीकापुर नगरपालिकाले बजार अनुगमनलाई नियमित गरेको छ। पालिकाले अनुगमनका क्रममा प्लास्टिकका झोला प्रयोगमा रोक लगाउनका साथै बजार व्यवस्थित र उपभोक्ता मैत्री बनाउन कड़ाई गरेको छ। यसका साथै बजारमा रहेको अतिक्रमण समेत हटाएको छ। उपभोक्ता अधिकार संरक्षणका लागि भएका प्रयासबारे टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन दिदालसँग कुराकानी गरेका छौं।
1: अहिले विशेष गरी उपभोक्ताहरू ठगिने कालोबजारीको कुराहरू र कानूनले प्रतिबन्ध लागेका वस्तुहरू खरिद बिक्री भइरहेका छन् भन्ने सूचनाका आधारमा एउटा गर्नुपर्ने, अर्को कानून त चाहिँ स्थानीय तहलाई चाहिँ संविधान कानूनले जुन बजार नियमनको जुन अधिकार दिन्छ त्यो अधिकार नियम निरन्तर अनुगमन गर्नुपर्ने विषयलाई लगेर चाहिँ हामीले अनुगमन गरेको हो। अब यसमा चाहिँ तपाईँहरूले देख्नु भएको छ, त्यहाँ चाहिँ मेडिकलहरू विशेष गरी मेडिकलहरूको विषयमा व्यापक जनगुनासो छ। उहाँहरूले चाहिँ दर्ता नगरिकन अनुमति नलिकन सेवा सञ्चालन गर्ने, उनीहरूले चाहिँ फोहोर मैला व्यवस्थापनलाई कानून त गर्नुपर्ने मापदण्ड पूरा गरी फोहोर मैला व्यवस्थापन नगर्ने र अनधिकृत मान्छे मेडिकलमा बस्ने औषधि बिक्री वितरण गर्ने र चेक गर्न नसक्ने मान्छेलाई जो कानूनले बिरामी चेक जाँच गर्न जसलाई गर्न हुँदैन भनेको छ ती मान्छेले मेडिकलमा बसेर चाहिँ चेक जाँच गरिरहेका छन् भन्ने विषयवस्तु आएको कारणले अनुगमन भएको। अर्को प्लास्टिक जन्य उत्पादन जो छ त्यसले चाहिँ हाम्रो वातावरणलाई चाहिँ असर गर्यो, त्यो वातावरणलाई चाहिँ असर न्यूनीकरण गर्नका निमित्त जलवायु परिवर्तनलाई कम गर्नका निमित्त चाहिँ टीकापुर नगरपालिकाले विगतदेखि नै प्लास्टिक जन्य रोग लगाउँदै आएको थियो। अहिले फेरि बजारमा त्यो प्लास्टिक जन्य उत्पादनहरू देखिसकेपछि त्यसलाई नियन्त्रण गर्नका र उपभोक्ता चाहिँ नठगिउन् भन्नका लागि चाहिँ यो चाहिँ अनुगमनलाई चाहिँ तीव्र बनाइएको हो।
2: अनुगमनको क्रममा चाहिँ हेर्दाखेरि चाहिँ जस्तो अधिकांश पसलहरू चाहिँ दर्तै नभएको अथवा चाहिँ म्याद नआएको सामग्रीहरू पनि भेटिएको छ र तोकिएको मूल्यभन्दा बढी लिएको पनि पाइएको छ। अब उहाँहरूको सवालमा चाहिँ पहिलोपटक त यहाँहरूले सम्झाइ बुझाइ गर्नुभएको छ, सामान जफत गर्नुभएको छ, आउँदा दिनमा के कस्तो हुन सक्छ?
1: अब यो पहिलोपटक दोस्रो पटक भन्ने कानून उल्लङ्घन कानून को चाहिँ अपराध क्षम्य हुँदैन, कानून चाहिँ मैले जान्दिनँ म बुझ्दिनँ भन्न चाहिँ पाइँदैन, तर कानूनले नगर भनेका विषय चाहिँ नगर्दाखेरि कानूनी कारवाही गर्नुपर्ने हो। तर हामीले चाहिँ आम नागरिकहरूको सचेतनाका निमित्त व्यवसायीहरू पनि सुध्रिउन् र उनीहरूले पनि कतिपय कुरामा चाहिँ जानी नजानी गरेका गल्तीहरूलाई चाहिँ एकचोटिका लागि चाहिँ माफी बिना चाहिँ नै सबैभन्दा ठूलो कुरा हो भन्ने हिसाबले चाहिँ हामीले एकचोटिका लागि उहाँहरूलाई सम्झाइ बुझाइ गरेको अवस्था हो। तर चाहिँ हामीले चाहिँ उनीहरूलाई कानून त जाने अब त्यहीँ चाहिँ हामीले जरिवाना गर्नुपर्ने मुद्दा चलाउनु पर्ने ती चाहिँ कुरा चाहिँ थिए, तर त्यसलाई अहिले चाहिँ एकैचोटि चाहिँ जरिमाना गर्दा मुद्दा चलाउँदा अहिलेको विषम परिस्थितिमा व्यवसायीहरूलाई चाहिँ हतोत्साहित चाहिँ नबनाऊ भन्ने हिसाबले चाहिँ हामी अलिकति चाहिँ पालिकाले चाहिँ लचकता अपनाएको अवस्था हो। भोलिका दिनहरूमा यसरी चाहिँ पटक पटक चाहिँ कानूनको उल्लङ्घन गरेको भेटियो भने र आम नागरिकको चाहिँ स्वास्थ्यमा खेलवाड गरेको भेटियो भने चाहिँ त्यो चाहिँ पक्कै पनि कानूनको दायरामा ल्याउनु पर्ने र कानून अनुसार चाहिँ दण्ड जरिमाना गर्नुपर्ने र मुद्दा चलाउनु पर्ने अवस्था आउन सक्छ। त्यसका लागि चाहिँ हामी तयारै छौँ।
2: विशेष गरी चाहिँ सरकारी कार्यालयको वरिपरि जस्तो मालपोत इलाका प्रशासन नापी जस्ता कार्यालय वरिपरि चाहिँ तोकिएको मूल्य भन्दा बढी मूल्य लिएको पाइयो कि सामग्रीहरूमा, यसमा चाहिँ आउँदा दिनमा चाहिँ नियमन अथवा चाहिँ अनुगमन निरन्तर रहन्छ कि के हुन्छ?
1: अनि यो चाहिँ बजार अनुगमन निरन्तर रहन्छ, पालिकाको चाहिँ अधिकार क्षेत्रभित्र रहेको आफ्नो चाहिँ क्षेत्रमा चाहिँ नियमन अनिवार्य छ र निरन्तर गर्नु पनि पर्छ। जो चाहिँ सरकारी कार्यालयको वरिपरि हामीले जुन खालको देखिरहेका छौँ त्यो विषय चाहिँ उठान भएको छ, त्यस्तो खालको अवस्था भेटियो भने कारवाही हुन्छ। हाम्रो चाहिँ अनुगमन टोलीले चाहिँ उहाँहरूलाई सम्झाइ बुझाइ आउनु भएको छ यस्तो गर्न पाइँदैन भनेर। एमआरपीको कुरा जुन सरकारले चाहिँ बाध्यकारी बनाएको छ, अहिले सङ्घीय सरकारले नै एमआरपीलाई चाहिँ बाध्यकारी बनाएको छ, यदि एमआरपी भन्दा बढीमा कारोबार भएको छ भने अबका दिनमा त्यस्तो भेटियो भने कारवाही हुन्छ। अब विशेष गरी एउटा कुरा मलाई भन्नै लागेको विषय चाहिँ के छ भने जस्तो विशेष गरी चाहिँ विद्यालयको 300 मिटर पेरिफेरीभित्र म्याद नागेका लागु औषध चुरोट जस्ता मद्यपान धुम्रपान लगायतका कुनै पनि वस्तु बिक्री गर्न पाइँदैन र त्यो नपाइने चिजहरू पनि बिक्री वितरण भइरहेको छ भन्ने सूचनाहरू प्राप्त भएका छन्। यदि त्यस्तो हो भने हामी चाहिँ अब चाहिँ त्यो व्यवसाय त्यस्ता व्यवसायीहरूको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा जानुपर्ने हुन सक्छ भन्नेमा छौँ।
2: अनि अर्को कुरा चाहिँ उपभोक्ता अधिकारको संरक्षणका लागि पनि यहाँहरूले काम गरिराख्नु भएको छ, आउँदा दिनमा चाहिँ अझ थप के कस्तो कामहरू गर्न आवश्यक छ भन्ने ठान्नुभयो अनुगमन गरिरहँदाखेरि?
1: अब अनुगमन गरिरहँदाखेरि हाम्रो एउटा चाहिँ विशेष गरी नियमन त बढाउनु नै पर्छ, अनुगमन बढाउनु पर्ने कुरा त छँदैछ। अर्को सचेतनाको कुरा छ, आम नागरिकहरूमा पनि सचेतना कम भएको, व्यवसायीहरू पनि त्यो आफ्नो तत्कालीन फाइदाका लागि चाहिँ दीर्घकालीन भविष्यमाथि चाहिँ उहाँहरूले खेलवाड गरिरहनु भएको जुन अवस्था छ त्यसलाई चाहिँ सचेतना नै पहिलो कुरा हो। यदि त्यसो भएन भने कानून त चाहिँ हामी कारवाही गर्नुपर्ने अवस्थालाई पनि लानुपर्ने हुन सक्छ। ती विषयलाई गर्ने र विशेष गरी उद्योग वाणिज्य महासंघ र सरकारवाला निकायहरूसँग उपभोक्ता चाहिँ संघ संस्थाहरू छन् उहाँहरूसँगको हातेमालो गरेर चाहिँ बजार चुस्त दुरुस्त बनाउनु पर्ने, सबै व्यवसायीहरूलाई चाहिँ कानूनको दायरामा ल्याउने, सबैले व्यवसाय दर्ता गर्न अनिवार्य गर्नुपर्ने खालका चाहिँ काम गर्नुपर्ने बाँकी छन्। त्यसका लागि चाहिँ हामी तयारी गर्दैछौ।
2: खास गरी चाहिँ यो अनुगमन गर्दाखेरि चाहिँ करको दायराबाट छुटेकाहरू पनि दायरामा आउने अथवा चाहिँ व्यवस्थित हुने पनि देखिन्छ र अर्को कुरा चाहिँ बजारलाई व्यवस्थित गर्न सहयोग पुग्ने र उपभोक्ता मैत्री बनाउनका लागि चाहिँ आगामी दिनमा के गर्नुहुन्छ?
1: अब पहिलो कुरा त हामीले व्यावसायिक वातावरणलाई नै भरपर्दो विश्वासिलो बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ हामी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबै त्यसका लागि चाहिँ क्रियाशील छन्। किनभने आफ्नो टेरिटोरीभित्र जब चाहिँ आर्थिक गतिविधिहरू बढ्छन् तब चाहिँ त्यसले चाहिँ राजस्वको दायराहरू विकास हुने, राजस्व वृद्धि हुने र त्यसले विकास निर्माणका काम गर्न चाहिँ सहज हुने हुँदाखेरि चाहिँ व्यावसायिक वातावरण बन्नु जरुरी छ। व्यावसायिक वातावरण राम्रो बनाउनका लागि चाहिँ पहिलो कुरा भनेको त हाम्रो कानूनी संरचनाहरू निर्माण गर्ने हो, कानूनले नै नियमन गर्ने हो। र कानून मात्रै बनेर पनि भएन, त्यसको लागि चाहिँ हाम्रो संस्थागत संरचनाहरू, हाम्रो जनशक्ति त्यही अनुसारको तयार हुनु पर्यो।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
3: भर्ना कार्यक्रम
4: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
3: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
4: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
3: आवश्यक कागज पत्रहरू
4: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
3: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
4: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
3: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
4: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
3: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
4: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9762823921 र 9669963520।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
6: महिनाको महिनावारी गडबडीको समस्या,
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
6: पेट सम्बन्धी सम्पूर्ण समस्या,
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
6: ECG सेवा,
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा।
5: फोन नम्बर 9844273959 र 9848423959। सत्कार पोलिक्लिनिक प्राली गुम्बारो टीकापुर जालपादेवी मन्दिर नजिकै।
7: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
8: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
9: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
10: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
7: भनेदेखि सबै कुरा पाउने रहेछ।
11: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
12: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
13: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9914680204।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटा का आज था का कना हो बाबा फिर उस बाटिन गतिलो ठाउ से झोला आनला से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाउ से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बहु तो कहाँ टीकापुर मरलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटरस बाटी ये बुरहक ढंग कबू फसल छान कर ना झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको विद्यालयमा छात्र विद्यार्थीहरूले विभिन्न खालका समस्या भोग्नुपर्ने हुन्छ। कतिपय समस्याहरूलाई भन्न सक्छन् भने कतिपय भन्न सक्दैनन्। आजको जनआवाजमा हामीले तपाईँले विद्यालयमा अध्ययन गर्दै गर्दा कस्ता समस्या भोग्नुभयो भनी घोडागोडी नगरपालिकाका केही छात्राहरूलाई सोधेका छौं।
4: नमस्कार, मेरो नाम हिमानी उपानी, अहिले हालसाल एससी पास आउट चाहिँ राष्ट्रिय माभि सुखर्ट कैलाली। प्रब्लमहरू त धेरै छ, अब त्यो प्रब्लमहरूमा पनि मेल टिचर र फिमेल टिचरहरूमा पनि डिफ्रेन्ट हुन्छ हो कि नै। फिमेल टिचरहरूलाई नै छात्रा छ भने त मेन त उनीहरूमा नै फोकस हुने भयो, म्यामले चाहिँ बुझिदिनुहुन्छ है, मेरो कुरा सरहरूले नबुझे पनि हुन्छ। मिन्स भएको बेला कोही केटीहरू चाहिँ छात्राहरू महिनाको दुईपल्ट पनि मिन्स हुन्छ हो कि नै। ल छात्राहरूले चाहिँ प्याड लिन गयो भने चाहिँ फर्स्ट टाइम दोस्रो टाइम गयो चाहिँ केही भन्दैन, यदि महिनाको तीन चारचोटि दिँदा दिँदै पनि प्याड लिन गइरहेछ भने चाहिँ एटलिस्ट सरहरूले मात्र नभएर फिमेल टिचरहरूले पनि टोक्नुहुन्छ कि मतलब यत्रो तिमीहरूलाई तिन तिन महिनाको छवटा प्याड दिँदाखेरि पनि तिमीहरूले यत्रो लगिरहेछौ कि लगिरहेछौ, बेच्छौ कि के गर्छौ कि आफन्तलाई दिन्छौ भन्नुहुन्छ। अब त्यस्तो नगरेर फिमेल टिचरहरूले पनि छात्राहरूको समस्या बुझिदिनु पऱ्यो र उहाँहरूलाई नि हो त्यस्तो हुन्छ भन्ने सबैमा लागू हुन्छ। महिनावारी सम्बन्धी विद्यालयमा उक्ने मोटिभेसनका कुराहरूलाई पनि अझ बढी विस्तृत रूपमा जानकारी गरिदिनु पर्यो। त्यो मोटिभेसन कुराहरू गर्दाखेरि चाहिँ फिमेल टिचर प्लस मेल टिचर र स्टुडेन्टहरू सबैलाई राखेर गर्दाखेरि पनि सजिलो हुन्छ। अनि मेन चाहिँ क्लासमा अब टिचरहरूले चाहिँ मेन टपरहरूलाई मात्र फोकस गर्ने हो कि नै, अनि त्यसपछि लुजरहरूलाई चाहिँ ह्या त यस्तो छ उस्तो छ भनेर भन्ने हो। मेन त अब कुनै केटी अब म फेल हुन्छ अथवा त्यस्तो छ भने त उसलाई झन् गिट हुन्छ कि ए म्यामले त मलाई राम्रै नमान्नु हुने रहेछ, यस्तो रहेछ उस्तो रहेछ भन्ने हुन्छ। त्यस्तो नगरेर सबै विद्यार्थीहरूलाई सबैलाई बराबर समानता गरेर समान रूपमा इक्जाम्पल दिँदाखेरि पनि फेलियर प्लस टपर दुइटैलाई नै मिक्स गरेर दिँदाखेरि चाहिँ अझ सजिलो प्लस राम्रो हुन्छ।
5: नमस्कार, मेरो नाम चाहिँ करिश्मा गिरी, म चाहिँ घोडागढी नगरपालिका एक सुखरमा बस्छु। मेरो चाहिँ हालको स्कुल चाहिँ राष्ट्रिय माध्यमिक विद्यालय हो। अहिले चाहिँ मैले भर्खरै एसी दिएर रिजल्ट आएको छ। विद्यालयको छात्राको समस्या भनेकै के छ कि अब कुनै विद्यार्थी अब टपर छ भनेपछि अब उसलाई कुनै विद्यार्थी अब सबै टपर हुन्छन् भन्ने पनि हुँदैन। टपर र अब नजाने विद्यार्थीहरूलाई सबैले बराबर गर्नु पर्यो, टपरलाई धेरै ध्यान दिने र लुजरहरूलाई ध्यान नदिने त्यस्तो पनि गर्नु भएन। र अनि केटीहरूको कस्तो हुन्छ भने बिर्सुने त्यस्तोमा पनि अब आफूले ध्यान दिने कुरा हो नि त। मिसहरूले सबैभन्दा अब कस्तो गर्नुहुन्छ भने यस्तो गर्मीमा पनि अब छोडिदेऊ न यताउति सन्चो भइहाल्छ नि त्यस्तो त भन्दैन नि त। म्याम आएर अब के हुन्छ कसरी हुन्छ आराम कसैमा लगेर हुन्छ कि कसरी हुन्छ त्यसरी आफूले ध्यान दिनु पर्यो, नभए अभिभावकहरूलाई बोलाइदिनु पर्यो।
6: मेरो नाम गुन्जन चौधरी, घर चाहिँ घोडागोडी नगरपालिका वार्ड नम्बर एक सुखर, यहाँ राष्ट्रिय माध्यमिक विद्यालय सुखर कैलाली स्कुलमा पढ्छु। अहिले म 10 क्लासमा पढ्दैछु र मेरो स्कुलमा भन्ने भन्दाखेरि धेरै जस्तो छात्राहरूको समस्या धेरै छ। जस्तै हामीहरू कुनै विद्यार्थीहरू धेरै ट्यालेन्ट हुन्छन्, तिनीहरू बस्दै हुन्छन्, अब हामीहरू तिनीहरूसँग पुरै कुरा गर्दा अथवा कुनै सल्लाह गर्दा तिनीहरूलाई कुनै कुरा सोद्धा तिनीहरूले चाहिँ हामीलाई गाली गर्ने यताउता गर्ने र हामीहरू टिचरहरूलाई यो कुरा भन्दाखेरि तिनीहरू टपरकै कुरा लाग्ने। अथवा हाम्रो स्कुलमा पनि यस्तो छ कि तिनीहरू जो जान्ने छ जो धेरै राम्रो छ पढाइमा तिनीहरू कुनै पनि नराम्रो काम गर्दाखेरि पनि के भन्छन् केही नभन्ने, तर हामीहरू सानो गल्ती गर्दाखेरि पनि हामीलाई धेरै टर्चर गर्ने कुट्ने पिट्ने गर्नुहुन्छ क्या सरहरू चाहिँ। अनि यस्तो छ कि हाम्रो क्लासमा सरहरू धेरै जस्तो आउनुहुन्न पढाउनुहुन्न, कुनै कुरा पढाउँदाखेरि पनि यो टपर चाहिँ यहीसित सोध यहीसित पढ भन्नुहुन्छ, तर त्यसित सोद्धाखेरि त्यसले चाहिँ हामीलाई गाली गर्ने उता गर्ने त्यस्तो हुँदाखेरि हामीलाई धेरै समस्या हुन्छ। र हाम्रो स्कुलमा कुनै विद्यार्थीहरूको अब धेरै किसिमका रोगहरू पनि छन् तिनीहरूलाई, तिनीहरू बिरामी हुन्छन्, कसैलाई मानसिक अथवा मै छु मलाई हल्ला धेरै हुन्छ यताउता हुन्छ भन्दाखेरि मलाई पनि अचानक म होपलेस हुन्छु कि म केही थाहा पाउँदैन त्यो खेरि भन्दा मैले सरलाई भने एकछिन सर मलाई एकान्टा ठाउँमा बस्न दिनुहोस्। सर यति धेरै गाली गर्नुभयो कि मलाई जेपिटी यस्तो भएर हुन्छ यो भनेर हुन्छ यस्तो उस्तो भन्नुहुन्छ कि सरहरू। यस्तो छ कि कुनै पनि विद्यार्थीलाई यस्तो सन्चो छैन भने त्यसलाई एकछिन रोकिदियो राखिदियो सानो कुनै हल्ला हो हल्ला हुन्छ त्यो ठाउँमा बस्न सक्दैन नि कुनै बच्चाहरू। त्यसैले म के भन्न चाहन्छु भने सबै विद्यार्थीहरूलाई समान्तर एउटै मान सम्मान गर्ने र सबै विद्यार्थीहरूलाई एउटै कुराले टोक्ने नगर्ने यस्तो।
3: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिममा पनि होमस्टेको विकास हुँदै सरकारले होमस्टेलाई प्राथमिकता नदिएको होमस्टे संचालकहरूको गुनासो। बजार उपभोक्ता मैत्री बनाउन पालिकाको बजार अनुगमन। उपभोक्ता अधिकार संरक्षणका लागि सबै जिम्मेवार बन्नुपर्ने टीकापुरका प्रमुख प्रशासकीय अधिकृत धितालको भनाई। सरकारले विस्थापित सुकुम्बासीलाई पुनर्स्थापनका लागि प्रति परिवार 25,000 प्रदान गर्ने। आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तातो दिन हुने सम्भावना। र कर्णालीमावि टीकापुरद्वारा शैक्षिक सत्र 2082 कक्षामा प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीलाई पुरस्कार वितरण। हवस् त अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करे, भ्रष्टाचार रहित सुशासन युक्त प्रदेश निर्माण कर लाग सक्कु जाने सहयोग करे। अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय दुर्गौली कैलाली।
2: कर्णाली नमुना मावि टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
4: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ट्ज।
10: श्रोताबिनी नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 6 गते बुधबार, तदनुसार मे 20 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज घरतर्फ मन बढ़ी तानिन सक्छ, आफन्तसँग बसेर कुरा गर्दा राहत महसुस हुनेछ। वृष राशि हुनेहरूको लागि दिनभरि भेटघाट र संवादमा व्यस्तता रहन सक्छ, नयाँ समाचारले मन उत्साहित बन्न सक्छ। मिथुन राशि हुनेहरूको लागि पैसाको विषयमा सोच बढ़ने देखिन्छ, आवश्यक खर्च तर्फ ध्यान दिनुहोला। कर्कट राशि हुनेहरूको लागि आत्मबल बलियो रहनेछ, मनमा नयाँ उत्साह जाग्नेछ। सिंह राशि हुनेहरूको लागि मनलाई केही आराम चाहिने दिन छ, एकान्तमा बस्न मन लाग्न सक्छ, विचार गर्नुहोला। कन्या राशि हुनेहरूको लागि मित्रहरूसँग सहकारले बढ़ने संकेत देखिन्छ, नयाँ योजनाका कुरा चल्न सक्छन्। तुला राशि हुनेहरूको लागि काममा तनावको प्रभाव बढ़न सक्छ, जिम्मेवारी सम्हाल्दा प्रशंसा मिल्नेछ। वृश्चिक राशि हुनेहरूको लागि भाग्य पक्ष बलियो रहने संकेत रहेको छ, नयाँ ठाउँबाट नयाँ विषयतर्फ आकर्षण बढ़नेछ। धनुराशि हुनेहरूको लागि लेनदेनमा सावधानी अपनाउनु राम्रो हुनेछ, अरूको कुरा सुनेर मात्र निर्णय नगर्नुहोला। मकर राशि हुनेहरूको लागि सम्बन्धमा नजिकिने वातावरण बन्नेछ, सहकार्यले रोकिएको काम बन्न सक्छ। कुम्भ राशि हुनेहरूको लागि दैनिक काममा चाप बढ़न सक्छ, शरीरमा थकान महसुस हुने देखिन्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मन रमाइलो र भावुक दुवै बन्न सक्छ, कलात्मक काममा रुचि बढ़नेछ। हामीले तपाईंलाई सुनायौं तपाईंको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईंले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईंकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईं अनि तपाईंका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यति जेलसम्म सुन्दै गर्नुहोला। यो सुरेश कान्त।

0: स्वदेशानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। 7:30 बजे हाम्रो शिक्षा, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरे गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे छोटमिट, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे लोकदोहोरे गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर, 8:05 बजे मधुबन, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ हो।
1: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
2: सिटी भिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहज जानकारी गराइन्छ।
1: शैक्षिक कार्यक्रमहरू
2: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
2: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
1: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
2: डिप्लोमा वन विज्ञान फरेस्टी, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
1: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
2: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
1: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89213, इमेल ocmcticapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
5: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

0: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
0: सोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार, व्यवसाय, पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
6: म्याद नागेका, गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
4: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
5: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
7: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नाता छ सापन कुछ नि कराइ साप कुछ नि कर्त ल्या ऊ अपने चल गेल त कुछ कराइल त ओ सक्कु साप बिखा थिए नि र त
6: बिखा हो कि नि हो कति कति हिँड्न त दाई
7: ल्या नेपालमा पाजिना बिखा सापनको विषयमा सुन एक थोरा ठ गरैचा जोन खास कै ख रातिक समयमा घरभित्र पैठ सेक्ठ यी कटलसे निबठाइ फे स्याकत तर कटलक पाछ देह भाग जो निचलना कै सास फ्यार जो निसेकना मेसे लक्व होइ सेक्ठ औरो रठ डोम जोन बडा रिसाहा मेरिक रठ निकर फाट फुले ठ डोम साप दिन वा रात दुनुमा देख पर्ना ओ खास कै ख सन्ध्या बिहान देख पर्छ निकर कटलसे फे लक्व होइ सेक्ठ ओ औरो रठ कैली जातक साप निकर कटल कलसे कटलक भाग सुई था ओ बड़ा कर से बठे था रकत से पाती होकर रकत बहना हुई से था उसने का हमार देशक तराई सक्कु भूभाग में पा देना बगोकने न फुनका रना बाघे सांप ई सांप दस लाख बेरहमेन कम खेल पा दे था तर हिकन कटाई एकदम खतरनाक रहा
8: बर्खा छ्याको अनाज झिटिना समयमा सापनको कटाई अथवा जसाईको घटना झ्युर बिनाका था बैया हो और प्राकृतिक प्रकोपको कारण सापनको बच्चारा नासिबेस सापनको जसाईको घटना झ्युर बिनाका लगपा दे
9: झ्युर जसिन सापनको डसाई हानिकारक नि रहा उह फे यदि सपवा दस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाई पर
10: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाएक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्दै छ
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
12: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं
1: यो ओसीएमसी भनेको के आयो फेरि
13: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
1: ओसीएमसीले के सहयोग गर्छ त
13: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
14: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।
15: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं साधारण सभा हुने बारेको सूचना।
16: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
15: साधारण सभा हुने मिति
16: 2083 साल जेठ 9 गते शनिबार।
15: स्थान
16: टिकापुर उद्योग वाणिज्य संघको सभा हल।
15: समय
16: बिहान 11 बजे।
15: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
16: हालको विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा, कार्य समिति गठनको धारा 16 को उपधारा 6 थप गर्ने सम्बन्धमा।
15: थप जानकारीको लागि
16: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174।
17: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
18: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
18: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
17: जनरल फिजिसियन विशेषज्ञ सेवा,
18: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
17: रोग सेवा,
18: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
17: मनोचिकित्सक विशेषज्ञ सेवा
19: हरेक महिनाको 2, 3, र 4 शनिबार,
17: र सिटी स्क्यान सेवा
18: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
17: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
18: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
17: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
18: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
17: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
18: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
17: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
18: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
20: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
3: मैं वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
2: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
3: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाए
4: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा
5: मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रप इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा
4: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
3: के तपाईलाई थाहा छ
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
3: हो र
6: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
3: के छ त विकल्प
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ
3: विस्तारै गर्दा हुँदैन
6: हुँदैन टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली
7: भर्ना खुल्यो
8: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो
7: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म
8: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ
7: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ
8: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ
7: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ
8: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
7: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
8: नोट, सामान्य चिकित्सा एचआई अध्ययन गर्नको लागि न्यूनतम 2 जीपीए हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरकै लाली, सम्पर्क नम्बर 091560203, 9858487079, 9848677786 र 9845549497।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: जेठ 16 गते शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
8: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
9: जनरल फिजिसियन विशेषज्ञ सेवा,
8: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
9: रोग सेवा,
8: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
9: मनोचिकित्सक विशेषज्ञ सेवा,
10: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
9: र सिटी स्क्यान सेवा,
8: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
9: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
8: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
9: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
8: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
9: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
8: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
9: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
8: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604।

पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ। यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 9648436213।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो
5: सिटी भिटीको आङ्किक नमुना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ
4: शैक्षिक कार्यक्रमहरू
5: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
4: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
5: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
4: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
5: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
4: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ
5: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गतेसम्म
4: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ टिकापुर बहुप्राविधिक शिक्षालय
6: शरीरमा लाल वा फुस्तर छुअबेर थाहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसे हात गरा झमझम कर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्ठा
7: कुष्ठरोग महिला वा पुरुष जेहिफे लागसेक्ठा कुष्ठरोगको शंका लगेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
6: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उग्र मद्दत गरी
7: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश

0: आमा राति छ कता जान लाग्नु भयो नि
1: पिसाब लाग्यो चर्पी जान लाग्यो नि
0: ए पख्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुहोस्
1: किन नि सानो लट्ठी र टर्च लाइट
0: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायमको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ
1: कति राम्रो सल्लाह दिएको सानो तिमीले
0: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही राजनैतिक दल गैर सरकारी संघ संस्था बरघर नागरिक समाज समाजसेवी बुद्धिजीवी संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते समय दिउँसो 1 बजे स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली
6: सिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली
7: नवजीवन सहकारी संस्थाके 32 वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेड के 32 वार्षिक साधारण सभा तथा उ सभा से कई जिना संस्था के नया कार्य समिति के निर्वाचन समेत निम्न मिति समय ओ स्थान में हुईना हुईले कोर से संस्था के संपूर्ण शेष सदस्य महानुभाव हुक्र संस्था के शेष सदस्य परिचय पत्र वा नेपाल सरकार से प्रमाणित करल जारी कैगिल फोटो सहित के परिचय खुलना कागजात के साथ उपस्थित हुईकलाग हार्दिक अनुरोध करती मिति 2083 जेठ 9 गते शनिवार समय बिहान के 8 बजे से संध्या 5 बजे सम स्थान ओम पैलेस धनगढ़ी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली विस्तृत जानकारी के लिए संपर्क नंबर 091-520-283
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिवार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दे ग्वाज आगिले न अब समय एक ठो घर गहना नि हो बनाइना उने ना पट्टा नि पैना त
3: अरे गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशान आटु कहाँ बनाऊ
2: तुहार बाटा अस्तर आटु वहाँ रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स में से गहना बना कान से के कतरा सुगर बना कान लबाटी
3: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213 इमेल ocmcticapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: भर्ना खुले भर्ना खुले भर्ना खुले।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुले।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845459997।
2: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।
9: ए रोक रोक रोक, के भयो? किन कराएको यस्तो
10: दाई? यस्तो पनि हुन्छ र?
9: 30 दिनसम्म अनलिमिटेड रे।
11: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र?
10: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: पेन्सन योजना वहाँ चाहिँ मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन शुरू गरे।
1: ठिक गरिबा, आफैबाट शुरू गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हर्या।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
6: अनिवार्य नेपाली,
4: अनिवार्य अङ्ग्रेजी,
6: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
6: ऐच्छिक वित्तशास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
6: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
6: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
4: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
6: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
4: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
6: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
4: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
6: समय अनुसार प्र्याक्टिकल, प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
4: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
6: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
4: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
6: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
4: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
6: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
4: CCTV निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
6: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
4: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
6: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
4: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: रानी जमरा कुलरिया सिट भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया सिट भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूल कुला समितिको सभाहल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया सिद्ध भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको छ। विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरान ये सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। के तपाईलाई थाहा भयो,
3: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
2: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
3: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
2: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
3: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
2: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
3: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
4: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: गरेको भए होइन, गरिहाल्नुहोस्। ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
6: भर्ना कार्यक्रम
7: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
6: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
7: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
6: आवश्यक कागज पत्रहरू
7: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
6: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
7: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
6: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
7: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
6: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
7: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 97642831921 र 9659663520।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।

को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड, लोएस्ट मेन्टेनेन्स कस्ट, बेस्ट एक्सचेन्ज भ्याल्यु, बेस्ट माइलेज, पावरफुल पर्फर्मेन्स, मात्र रु 2,99,900
1: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-520-283।
2: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजासँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
6: मैले चाइनाजो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 0915607638, 0915614446, 9848431 र 9848436377।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
3: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
2: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
3: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
2: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
3: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
2: सोरै आन सत्य भन्यो।
4: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
5: साइनिङ अस्पताल INF नेपाल बाँके अधिकार तथा समावेशी

0: प्रसारण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी भित्तिको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
1: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
0: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
1: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
1: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिवार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र फ्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडि। फोन नम्बर 98 648 36 213।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 584 89 213, इमेल ocmcticapur@gmail.com।
9: रानी जमरा कोलरिया सिट भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया सिट भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 091-561-022। रानी जमरा कोलरिया सिट भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
10: ए रुक रुक रुक,
11: के भयो, किन कराएको यस्तो
10: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
11: डेटा पनि कल पनि सबै अनलिमिटेड. यति मात्र होइन, लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
10: हो. र हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड.
12: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्. एनसेल, नेपालकै लागि.

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सरकारले विस्थापित सुकुम्बासीहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 प्रदान गर्ने। कैलालीमा कृषि आधुनिकीकरण कार्यक्रममा 4,000 बढ़ी किसान आबद्ध। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि 19 जनाको आवेदन। र आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तातो दिन हुने। मध्याह खबर अब विस्तारमा। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ प्रदान गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले उपत्यका नदी किनारमा रहेका जोखिममुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिनाका दरले प्रदान गरिने समेत जानकारी दिनुभयो। कैलालीमा संचालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा 4,889 जना किसान आबद्ध छन्। जिल्लामा संचालित गहुँ सुपर जोन, तेलहन जोन, धान जोन र माछा जोन कार्यक्रममा किसान आबद्ध भएका हुन्। चालू आर्थिक वर्ष 2082-83 चारवटै जोनमा 3,081 महिला र 1,808 पुरूष आबद्ध भएका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई कैलालीका सूचना अधिकारी विष्णुराज रिग्मीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा सहकारी कृषि समूह कृषि उद्यमी समिति गरी 463 जना सूचीकृत भएका उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हाल गहुँ सुपर जोन 7,200 हेक्टर, तेलन जोन 1,500 हेक्टर, धान जोन 1,500 हेक्टर र माछा जोन 505 हेक्टर क्षेत्रफलमा संचालनमा छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी मधेश बागमती गण्डकी प्रदेश लगायत लुम्बिनी कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी 30 जना, सामान्य चिकित्सा एचए 40 जना, नेत्र विज्ञान ओए 40 जना, डिप्लोमा इन फार्मेसी डीपीएच 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क रु 1,000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: एसई एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969-00044, 98-58-78-00044, 98-487-20-247, 97-642-33-921 र 98-69-63-520।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति, समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान ओम प्यालेस धनगढ़ी कैलाली। नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-520-283।
0: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, अछामको साफेबगर नगरपालिका 2 स्वरबाडा स्थित पहल मानसिंह स्वरमा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित 5 जना घाइते भएका छन्। बुधबार बिहान करिब 6:50 बजे धनगढ़ीबाट बाजुरातर्फ जाँदै गरेको C1J 541 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 60 मिटर तल खसेको प्रहरीको बनाई छ। दुर्घटनामा बाजुराको खप्तड छेडे दह गाउँपालिका 3 निवासी चालक टेकेन्द्र राउत घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि 19 जनाले आवेदन दिएका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत प्राध्यापकदेखि मुलुकका विभिन्न शैक्षिक संस्थामा कार्यरतदेखि सेवानिवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिएका हुन्। गत वैशाख 25 गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश समितिले दरखास्त आह्वान गरेको थियो। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सरकारले विस्थापित सुकुम्बासीहरूलाई पुनस्थापनाका लागि प्रति परिवार 25,000 प्रदान गर्ने। कैलालीमा कृषि आधुनिकीकरण कार्यक्रममा 4,000 बढ़ी किसान आबद्ध। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि 19 जनाको आवेदन। र आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तातो दिन हुने सम्भावना। हवस्त, अहिलेलाई मध्याह खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
7: भर्ना खुल्यो।
8: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
7: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
8: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
7: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
8: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
7: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
8: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
7: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
8: नोट, सामान्य चिकित्सा एचआई अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
6: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
9: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
6: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
9: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
6: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
9: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
6: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
9: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यास।

0: तपाईको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: Android download run host Nepa app.
1: Pali man ko Nepa, Nepali pan ko Nepa.
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर, कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017 10672।
7: स्वास्थ्यका लागि पानी

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की यूनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको छ। विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: ए रुक रुक रुक
2: के भयो किन कराएको यस्तो
1: दाई? यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
1: हो र हो नि। एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
5: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
5: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।

हजुर व्यापारिक विश्रामको पासे फेन्सी स्वागत भयो कार्यक्रममा कार्यक्रममा बाचु म्यामेसन निकै साथ दिने भाइ आकाश चौधरी सँगै बल्ल कार्यक्रमको निर्धारित समय लगेर काटे लागल आफ्नो सँगै गफ गर्दै गर्दै आफ्नो सँगै व्यापारिक विश्राम गीत सुन्दै सुन्दै कार्यक्रमको निर्धारित समय लगेर काट लागल अरू कार्यक्रममा भेट्न बाचा कति जहाँ रवि स्वस्थ रवि व्यस्त रवि खुशी रवि मजा रवि कहती अन्तिममा एक थोर रमाइलो गीत छोर्ती टेकमे बैठु या भाइ निकै साथ देऊ या मोर आवाज अपनी पुगा देऊ या भाइ आकाश चौधरी धन्यवाद दिदी म्यामेसन आगे चाहम राम राम जयदेव जय गुरु बाबा शुभ दिन आपके बाल शुभ रहे रेडियो टीकापुर एफएम सुनते कर भी।

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन् किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन् नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो बाल विवाह गर्ने गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक शिक्षक समाजसेवी बुद्धिजीवी राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ बाल विवाह विरुद्धको अभियान
5: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: शरीरमा लाल वा फुस्तर छुअबेर थाहा निहुना स्पर्श शक्ति हेरेलको निखुन्जिना दाग देख पर्लसी हातद्वारा झमझम गर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा
2: कुष्ठ रोग महिला वा पुरुष जेहेफे लागसेक्ठा कुष्ठ रोगको शंका लग्देखि लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल आइएनएफ नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
1: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्न घर पुरुष उग्र मद्दत गरी
2: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल आइएनएफ नेपाल बाँकेसे जनहितमा जारी सन्देश
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान।
1: भर्ना सम्बन्धी कार्यक्रमहरू
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना शुरू जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
1: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
1: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
1: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
1: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
1: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
1: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
1: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
1: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-550-738, 091-551-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासनयुक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ए, भन्देखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए, त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भन्दै सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एडला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटीभिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना राशनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गइलिनुहोस् एनसेल नेपालकै लागि

के तपाई पनि यसरी नै आफ्नो स्वर सम्पूर्ण श्रोताहरूमा पस्कन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सम्झिनुहोस् कार्यक्रम ल तपाई गाउनुहोस्लाई। हजुर, हरेक हप्ताको शुक्रबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म तपाईँहरूकै आफ्नै सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न र सहभागिता जनाउन नछुटाउनुहोला कार्यक्रम ल तपाईँ गाउनुहोस्।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
1: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org

0: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: आजलाई डाउनलोड गर्नुहोस् नेपा एप।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।
0: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: के तपाईलाई थाहा छ
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
5: हो र
6: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
5: के छ त विकल्प
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
5: बिस्तारै गर्दा हुँदैन
6: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली
1: कर्णाली नमूना मावि टीकापुर में शैक्षिक सत्र 2083 का लागि कक्षा 11 में विभिन्न संकाय में भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर में विज्ञान र इंजीनियरिंग संकाय में उत्कृष्ट नतीजा संगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 में कानून होटल मैनेजमेंट मानविकी र शिक्षा संकाय में नया विद्यार्थी भर्ना खुलेको संपूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सीट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षा में उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू
1: फराकिला कक्षाहरू
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
2: खेलकुद सुविधा
1: कम्प्युटर शिक्षा
2: स्वच्छ पिउने पानी
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
4: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
3: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा स्वास्थ्य रोजगारी सार्वजनिक भौतिक पूर्वाधार यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
4: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
3: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
4: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
3: सोरै आन सत्य भन्यो।
5: अपान

0: भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
1: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटीभिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
1: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
0: एक नगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
1: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
1: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
0: अनिवार्य अङ्ग्रेजी,
3: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान।
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय, टिकापुर कैलाली।
4: टिकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा, टिकापुर कैलाली।
5: ए सन्त्यकी आमा, पर कान्छा छालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बे नगरजन पन भएन, जाउँ भने भयाको मङ्गल सूत्र पन भाँची गयो।
5: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
7: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रानी जमरा कुलरियास्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरियास्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 68 28 25।
8: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो।

0: र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ। अमूल्य ब्रान्डको आइसक्रिमहरू एकचोटि खोजी खोजी खाउँ है।
1: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम खोजी खोजी खाऊं। यी ब्रांड का आइसक्रीम जहां पनि उपलब्ध छ।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना डाग देख पर्लसे हात द्वारा झमझम कर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा
5: कुष्ठरोग महिला वा पुरुष जेहिफे लागसेक्ठा कुष्ठरोगको शंका लगती कि लगभग श्वास संस्था वा

0: जुन चुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो
2: सिटी भिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।

यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक

0: अहिले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
0: व्यवसायिक स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
0: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक

0: स्मिथ, ऐच्छिक लेखा शास्त्र,
1: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गते देखि,
0: भर्ना सुरु जेठ 3 गते देखि,
1: कक्षा सञ्चालन जेठ 25 गते देखि,
0: पठन पाठन समय बिहान 6 बजे देखि 10:30 बजे सम्म।
1: दक्ष अनुभव

0: खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं साधारण सभा हुने बारेको सूचना।
1: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने मिति
1: 2083 साल जेठ 9 गते शनिवार।
0: स्थान
1: टिकापुर उद्योग वाणिज्य संघको सभा हल।
0: समय
1: बिहान 11 बजे।
0: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
1: हालको विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा, कार्य समिति गठनको धारा 16 को उपधारा 6 थप गर्ने सम्बन्धमा।
0: थप जानकारीको लागि
1: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174।
2: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
4: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 का लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी

0: CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
0: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गते देखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
0: आवेदन फारम शुल्क रु 1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA का कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
0: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
0: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
0: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर।
0: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9642833921 र 9659963520।
2: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडीन बागवान
3: जेठ 16 गते शनिवार का दिन
4: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिवार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
4: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
9: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
10: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
9: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
10: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
11: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
10: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
11: म्याद नागेका, गुणस्तरहीन तथा

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: सिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी फोन नम्बर 98648 36213।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाद्वारा 193 फर्म तथा व्यवसायको अनुगमनपछि व्यवसाय दर्ता बढे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम बढ्दै सतर्कता अपनाउन मौसमविदको नागरिकलाई आग्रह। जानकी गाउँपालिकामा कक्षा 8-10 को नतिजा कमजोर, नतिजा सुधारका लागि पहल गर्ने शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाई। टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा मलेसियामाथि नेपालको कठिन जित। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाले 193 फर्म तथा व्यवसायको अनुगमन गरेको छ। अनुगमनका क्रममा प्लास्टिक जन्ने झोला, म्याद नाएका खानेकुरा बरामद गर्नुका साथै दर्ता नवीकरण गर्न निर्देशन दिएको छ। पालिकाको अनुगमनपछि व्यवसाय दर्ता बढेका छन्। थप खबर आकाश चौधरीबाट।
1: टीकापुर नगरपालिकाले वैशाख महिनाको अन्तिम साता बजार अनुगमन गरेको छ। पालिकाले वैशाख 22 गतेदेखि 31 गतेसम्म 193 फर्म तथा व्यवसायको अनुगमन गरेको हो। अनुगमनका क्रममा 65 केजी प्लास्टिक जन्ने झोला बरामद गरिएको, म्याड नाघेका 18,939 रूपियाँ बराबरमा सामान, दर्ता नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेको, ठूला गोडामा रहेका प्लास्टिकका झोला व्यवस्थापनमा निर्देशन दिई व्यवस्थापन गर्न लगाइएको छ। अनुगमन टोलीका सदस्य सचिव रञ्जु आचार्य,
2: जन्ने भनेको छ त्यसमा चाहिँ अहिले हामीले झोलालाई मात्रै भनेको छौँ, यसमा पनि केही अझै व्यवस्थित गर्नुपर्ने चाहिँ देखिन्छ। जम्मा चाहिँ 193 फर्म व्यवसायहरूमा चाहिँ हाम्रो टोली पुगेको छ। प्लास्टिक जन्ने सामग्री जफत गरिएको जफतै भनेर चाहिँ 65 केजी जफत गरिएको छ। त्यस्तै म्याद नागेका सामग्रीहरू चाहिँ 18,939 रुपियाँ बराबरको गरिएको छ। गोदाममा चाहिँ ठूलो परिमाणमा राखिएका प्लास्टिक झोलाहरू चाहिँ हटाउन चाहिँ निर्देशन दिएको छ।
1: उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल सिन्हा, टीकापुरमा अटो रिक्साको भाडा दर कायम गर्न बजारमा ठूलो स्वरमा बजाइने डीजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न, शहरी सड़क प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न, प्लास्टिकको प्रयोग रोक्न अनुगमन नियमित गर्न अनुरोध गर्नुहुन्छ।
3: हामीले 2076 सालदेखि यो टीकापुरमा अटो रिक्साको भाडा निर्धारण गरियोस् भनेर माग राखेको, अहिलेसम्म पूरा भएको छैन। यो उपभोक्ता शिक्षाको कुरा जुन छ, यो चाहिँ अब हामीले स्कुल र टोल विकास संस्थासम्म विस्तार गर्नुपर्छ भन्ने हाम्रो माग छ। अनुगमनलाई निरन्तरता र यो विद्यालय परिसरको वातावरण हाम्रोमा धेरै कुरा नउठेको, अरू पालिकाले व्यवस्थित गरिसकेको, यो डीजे र लाउड स्पिकरले ध्वनि प्रदूषण एकदम धेरै हुने दुईटा कुरा छ। एउटा राति 10 बजेभन्दा पछि त यो सबै चिज बन्द गरियोस् भन्ने छ, बाजा छाजा बजाउन त्यो आम मान्छेका लागि। अनि अर्को दिउँसोको कुरा पनि के छ भने, यो लाउड स्पिकर हर्न जस्तो लगाएर तपाईँको 2-3 किलोमिटर परसम्म आवाज फाल्ने त्यस्ता सामानहरू छन्।
1: टीकापुर अस्पतालका जनक शाहले मेडिकल व्यवस्था वा फार्मेसी सञ्चालकलाई औषधि व्यवस्था विभाग र पालिका दुवै ठाउँ दर्ता गर्नुपर्नेमा अन्यलता रहेको, मेडिकलको फोहोर व्यवस्थापनमा समस्या रहेकाले यसमा समन्वय गरी सहजीकरण गर्न अनुरोध गर्नुभयो।
4: नेपालीहरू फार्मेसिस्टहरूलाई चाहिँ कस्तो अन्यलता देखिहाल्छ भन्ने, डीडीएम पनि दर्ता गर्नुपर्ने, नगरपालिकामा दर्ता गर्नुपर्ने भन्ने कुरा छ, फेरि एनहरूले पनि यो कुराहरू बोलेको छ। यसमा चाहिँ यो कुरा के गर्न सकिन्छ, व्यापारीहरूलाई सकेसम्म यसमा चाहिँ सहज कसरी बनाउने त्यो कुरामा जाने कि भन्ने कुरा छ। अनि अर्को कुरा चाहिँ हामीले चाहिँ यो फोहोर मैला व्यवस्थापनमा चाहिँ धेरै चुनौती देखिहाल्छ। यसमा चाहिँ कस्तो हुन्छ भने, जोखिमयुक्त फोहोर र जोखिम सार्ने फोहोरहरूबाट त्यसलाई कसरी म्यानेजमेन्ट गर्ने भन्ने यो कुरा पनि सोच्नु एकदम जरुरी छ। यसलाई बेलैमा ध्यान दिएन भने यो चाहिँ हजार्डको रूपमा चाहिँ लिन सक्छ कि भन्ने हो।
1: स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमन पछि औषधि पसल दर्तामा आउन थालेका, 22 मेडिकललाई दर्ताका लागि म्याद दिएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारी पछि व्यवस्थित भएको बताउनुभयो।
5: अस्ति हाम्रो जुन यो अनुगमनमा चाहिँ हामीले थुप्रै चाहिँ औषधि पसलहरू र अन्य कुरा जुन अन्य फार्मेसीहरू र ल्याबहरू चाहिँ दर्ता प्रक्रियामा हुनुभएको छ। यसले राजस्वमा चाहिँ वृद्धि पनि 10-12-15 हजार रुपियाँ एकजनातिर जानु भएको छ। यसले राजस्वमा वृद्धि भएको छ, तर अझै पनि कतिले अटेर गर्नुभएको छ, अझै पनि कतिले चाहिँ यो आमाको दुध प्रतिस्थापन गर्ने जुन त्यो ऐन सम्बन्धी हामीले ओर्डिनेन्स दिइसकेपछि गएपछि खासै त्यति धेरै देखिएको छैन। मुख्य अब यो 22-23 जुन मेडिकलमा चाहिँ हामीले उहाँलाई म्याद दिएको छौँ, कतिलाई 7 दिन कतिलाई 15 दिन, त्यसपछि यो अनुगमन निरन्तर गर्नुपर्छ जस्तो लाग्छ मलाई।
1: वडा नम्बर 1 का वडाध्यक्ष मोहन बेकले बजार जिल्लामा करिब 3,000 व्यवसाय दर्ता रहेकोमा अनुगमन पछि व्यवसाय दर्ता बढेको प्लास्टिक मुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएपछि सचेत भएका बजारमा मालवाहक टिप्परको गति बढेकाले यसलाई कम गर्नुपर्ने बताउनुभयो।
6: पसलहरू हामी कहाँ दर्ता हुन आउँथ्यो भने अहिले त्यो संख्या बढ्या छ, त्यसले चाहिँ राम्रो गरेका छ, जो कानूनी दायरामा हो नि राजस्वको दायरामा हो नि बढ्या छ, यसलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ। एकपटक गरौँ फेरि तपाईँ सिलाउने गर्यौँ भने हुँदैन। र अर्को यो प्लास्टिक मुक्त जुन अभियान हाम्रो टिकापुर नगरपालिकाको छ यस सन्दर्भमा पनि अघिल्लो पल्ट हाम्रो वडाको कार्यक्रममा टोल विकास संस्थाहरू बढ्गरहरूलाई चाहिँ एउटा तालिमको आयोजना गरेका थियौँ, जो 6 दिनसम्म टोल विकास संस्थाका पनि सबै सहभागी गराएको थियौँ। त्यसको सुरुवात एउटा तपाईँ स्वतन्त्र टोल विकास संस्था छ, उसले तपाईँको चाहिँ आफ्नो टोल विकास संस्थाभित्र रहेका सबै घरधुरीलाई एउटा एउटा झोला बनाएर वितरण गरेछ।
7: होर्डिङ बोर्ड राख्नका सन्दर्भमा अब हामीसँग तपाईँ वडामा त्यो सुविधा पनि भएन, नगरपालिकाबाट त्यो तपाईँको चाहिँ हाम्रो सिमाना जानकीको त्यो चुङ्गिनेर एउटा, यो तपाईँको चाहिँ जमराको पुलनेर एउटा, बसपारनेर एउटा, र तल तपाईँको चाहिँ बजार क्षेत्र पर्ने गरिकन सवारी साधनको गति सीमित भन्ने किसिमको चाहिँ सूचना लगाएर त्यो गरेको भए राम्रो हुन्छ।
1: प्रमुख प्रशासकीय अधिकृत सुमन नेताले अब शैक्षिक संस्थाको पनि अनुगमन आवश्यक रहेको बताउनुभयो। आउँदा दिनमा प्रहरी संघको साझेदारीमा अनुगमन गर्नुपर्ने, उपभोक्ता सचेतनाका लागि टोल विकास संस्थालाई सचेत गराउन सकेमा हरेक उपभोक्ता म्याद नाघेको मिति मात्र हेर्न सक्ने भएमा उपभोक्ता अधिकार सुरक्षित हुने ढिटालको भनाइ छ।
8: यो चोटिको बजार अनुगमन तुलनात्मक रूपमा राम्रो भएको महसुस भयो र केही चाहिँ व्यवसायीहरूले चाहिँ नगरपालिकाले दिएको निर्देशन चाहिँ उहाँले पालना गर्नुभएको छ। त्यो भनेको प्लास्टिक जन्य सामग्रीहरू चाहिँ यहाँबाट हटाइसक्नु भएको छ, सायद अब बजारमा कम छ होला। यो चाहिँ थप अब नगर प्रहरीले चाहिँ दैनिक ढंगले यसलाई चाहिँ हेर्ने, नभए चाहिँ फेरि नगरपालिका सुस्तायो भने फेरि सुरु हुन सक्छ। त्यसो हुँदा त्यसलाई चाहिँ नगर प्रहरीले चाहिँ निरन्तर अनुगमन गर्ने, बाँकी स्वास्थ्य संस्थाको हकमा चाहिँ स्वास्थ्य शाखाले चाहिँ आफ्नो चाहिँ निगरानी चाहिँ बढाइराख्नु पर्यो। र अब अहिले गर्नुपर्ने भनेको शैक्षिक संस्थाको चाहिँ अनुगमन चाहिँ एकदम डिमाण्ड पनि भइरहेछ, निरन्तर चाहिँ हाम्रो निगरानी चाहिँ निरन्तर हुनु पर्यो। त्यसमा चाहिँ बेला बेलामा चाहिँ हामी गइरहेको ठाउँमा यसो हेर्दा हुन्छ।
0: हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली पहाड़ी भूभागमा साधारणतया बदली भइरहेको छ। नेपालको पूर्वी भूभाग र मध्य भूभागका केही स्थानमा बदली भई वर्षा भइरहेको भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा भने तापक्रम वृद्धि भइरहेको छ। अन्य प्रदेशमा पानी परे पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा अझै आगामी 3 दिनलाई खासै पानी पर्ने सम्भावना नदेखिएकाले तापक्रम यथावत रहने सम्भावना देखिएको मौसमविद संजीव अधिकारीले जानकारी दिनुभयो। केही स्थानमा छिटपुट वर्षा भए पनि राम्रो वर्षा हुने सम्भावना कम देखिएकाले अझै पनि केही सुदूरपश्चिमका कैलाली, कञ्चनपुर लगायत लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम वृद्धि हुने भएकाले नागरिकहरूलाई सतर्क रहन समेत मौसमविद अधिकारीले आग्रह गर्नुभएको छ।
9: आगामी केही दिनको कुरा गर्नुपर्दाखेरि यो पूर्वी र मध्य नेपालमा वर्षाका गतिविधि अझै केही बन्ने र पानी बादल भइरहने जस्तो देखिए पनि सुदूरपश्चिम लुम्बिनीका तराई भूभागहरूमा अब आगामी 3 दिनको लागि पनि वर्षा हुने सम्भावना एकदमै कम रहेको छ। र लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम पनि तराई, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा क्रमशः अझै तापक्रम बढ्ने सम्भावना छ। र जल संरक्षण विज्ञान विभागले हिजो अस्तिदेखि नै यो सुदूरपश्चिमको तराईमा पनि पहेँलो रङको चेतावनी पनि दिइरहेको अवस्था छ र पानी नपर्ने, गर्मी बढ़िरहने अवस्थामा अझै हामीले बढ़ी सतर्क गराउनु पर्ने देखिरहेको छौँ। र तापक्रम पनि ती ठाउँहरूमा चाहिँ 38-39 वा सोभन्दा बढ़ी पुग्न सक्ने आकलन गरिएको छ। त्यसकारणले ती क्षेत्रहरूको बासिन्दाले अझै ख्याल गर्न हुनको लागि म अनुरोध गर्न चाहन्छु।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
11: सिटीभिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
10: शैक्षिक कार्यक्रमहरू
11: डिप्लोमा कृषि इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
10: डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
11: डिप्लोमा पशु विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
10: डिप्लोमा बाली विज्ञान, सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39। 98।
11: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना। सम्पर्क नम्बर 98 48 20 60 41।
10: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
11: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
10: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
11: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
11: कुलटमा लाग्ने,
1: छटपटी हुने,
11: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
11: टिकापुर अस्पताल टिकापुर कैलाली।
12: नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेष सदस्य महानुभावहरूलाई संस्थाको शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान ओम प्यालेस धनगढ़ी कैलाली। नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091520283।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकामा कक्षा 8-10 नतिजा कमजोर देखिएको छ। कक्षा 8 16% र कक्षा 10 20% मात्रै नतिजा आएको छ। परीक्षाको नतिजा हेर्दा 8 कक्षाका 84% र 10 कक्षाका 80% विद्यार्थी अनुत्तीर्ण भएका छन्। यसै विषयमा सहकर्मी ईश्वर साउले जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडलाई गाउँपालिकाको कक्षा 8-10 नतिजा किन कमजोर भयो, सुधार गर्न अब के गर्नुहुन्छ भनी सोध्नु भएको छ।
13: विषय सरकारको विषय र चासोको विषय भएकोले गर्दाखेरि जाने गाउँपालिकाको खास गरेर कक्षा 5-8 परीक्षा चाहिँ गाउँपालिकाबाट सञ्चालन गरिन्छ र कक्षा 10-12 राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरिएको छ। जसमा कक्षा 5 र 8 नतिजालाई हेर्दाखेरि विगतको तुलनामा चाहिँ तुलनात्मक रूपमा बढेको पाइन्छ र अपेक्षित एक्सपेक्टेशन जति थियो त्यति चाहिँ त्यो हुन सकेको चाहिँ छैन। नतिजा खासमा भन्ने हो भने अहिले चाहिँ कक्षा 5 चाहिँ विद्यालयमा नै परीक्षा केन्द्र थियो भने यसको नतिजा अलि राम्रो देखियो। परीक्षा केन्द्र विद्यालय भएको विद्यालयको कक्षा 5 नतिजा चाहिँ लगभग 37% हारारीमा रहेको पाइयो भने अनि गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गर्नको लागि 4 परीक्षा केन्द्र रहेका थिए कक्षा 8 त्यसमा त्यसको नतिजा भने 16% मात्रै देखियो। यसबाहे तुलनाको रूपमा हेर्ने हो भने सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको नतिजा भन्दा चाहिँ धेरै कम देखेको छ। विभिन्न प्रयासहरू त भयो तर पनि नतिजा चाहिँ त्यति अपेक्षा गरे अनुसार चाहिँ हुन सकेको छैन। कक्षा 10 नतिजा हेर्ने हो भने विगतका वर्षहरूको तुलनामा त बढेको पाइयो तर सोचे अनुसारको नतिजा कक्षा 10 पनि आएन। अब यसको लागि हामीले प्रयास त धेरै गरेका थियौं। योजना निर्माणदेखि लिएर कार्यान्वयनसम्म थप एक्स्ट्रा क्लासदेखि मक टेस्ट लगायत विभिन्न टेस्ट एक्टिभिटीहरू पनि गर्न लगाएका थियौं तर सोचे जति विषयगत किसिमले पनि समस्या भएको हो भन्ने चाहिँ विश्लेषणमा देखिएको छ। यसको व्यापक विश्लेषण गर्न चाहिँ बाँकी छ तर हामीले प्रधानाध्यापकसँग छलफल गर्दाखेरि चाहिँ विषयगत रूपमा चाहिँ खास गरेर गणित विज्ञान विषयका विद्यार्थीहरूमा बढी फेल देखियो। यसले गर्दाखेरि चाहिँ समग्र नतिजामा चाहिँ प्रभाव पर्यो भन्ने चाहिँ यो नतिजा विश्लेषण गर्दाखेरि चाहिँ देखिएको छ। समग्र हेर्दाखेरि कक्षा 10 नतिजा यहाँ 20% हारारीमा रहेको छ गाउँपालिकाको सामुदायिक विद्यालयको नतिजा भन्ने संस्थागत विद्यालयमा 2 मात्रै थिए जसमा चाहिँ 60% रहेको छ। यसरी हेर्दाखेरि चाहिँ गाउँपालिकाको नतिजा सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको भन्दा चाहिँ कम देखिएको छ। यसको सुधारका लागि चाहिँ प्रयास र छलफल पनि गरिरहेका छौँ र विगतको तुलनामा चाहिँ केही हदसम्म चाहिँ बढेको पाएको छ। जस्तै मैले 3 वर्षको कक्षा 10 नतिजालाई यसो एनालाइसिस गर्नको लागि विश्लेषण गर्नको लागि, जसमा चाहिँ के देखियो भने 2080 सालको नतिजा चाहिँ कक्षा 10 को 11% थियो, 81 सालमा त्यो 13% पुग्यो भने यो 82 सालको कक्षा 10 को नतिजा अहिले 20% पुगेको छ। यसरी क्रोनोलोजिकल अर्डरमा हेर्ने हो भने चाहिँ यो बढेको चाहिँ पाइयो, तर लगानी जति प्रतिफल चाहिँ उपलब्ध भएको चाहिँ देखिएको छैन।
14: कक्षा 5 को लगभग राम्रै देखिन्छ, 70%
13: हजुर,
14: अनि 8 क्लासको 16 र 10 को 20 मात्र। अनि यो 10 को त चाहिँ अब केन्द्रले परीक्षा लियो होइन, त्यो भयो भन्ने, यो 8 क्लासको चाहिँ किन 16 मा मात्रै झर्यो त, के हो यो समस्या, के देखिन्छ?
13: यो नतिजा अलि अपेक्षा भन्दा चाहिँ अलि फरक देखियो। हामीले अपेक्षा गरेको भनेको लगभग 30%देखि 50% हारेरमा आउला भन्ने चाहिँ आकलन गरेका थियौँ, तर त्यो सल्लकै घटेर 16%मा आयो। यसमा अब विभिन्न प्रकारका इफेक्टहरू पनि पर्छन्, परीक्षामा प्रभाव पर्ने तत्त्वहरू पनि थुप्रै हुन्छन् होइन, केले प्रभाव पार्यो भन्नको लागि त्यसको चाहिँ विश्लेषण गर्नुपर्ने जरुरी छ। विषयगत रूपमा चाहिँ हेर्दाखेरि खासमा गणित विज्ञान अङ्ग्रेजी विषयको चाहिँ नतिजा पुअर देखिएको छ, यसले गर्दाखेरि चाहिँ समग्र नतिजालाई प्रभावित बनाएर लगभग सामुदायिक विद्यालयको यो सबैको कमन प्रब्लम हुन सक्छ जस्तो लाग्छ। अङ्ग्रेजी गणित विज्ञान विषयमा चाहिँ विद्यार्थीहरू त्यति चाहिँ राम्रो नतिजा लिन सकेका छैनन्, यस्तो कन्डिसन चाहिँ छ अहिले।
14: अब यसरी हेर्दै जाँदाखेरि त अब यी तीनटा विषयले चाहिँ सम्पूर्ण भेजल्ड नै प्रभाव पारेको देखिँदाखेरि चाहिँ यी तीनटा विषयका विषयगत शिक्षकहरूलाई बढी मेहनत गराउनु पर्ने, त्यो विषयमा चाहिँ विद्यार्थीलाई बढी फोकस गराउनु पर्ने देखिन्छ नि त।
13: हजुरले भनेको सही हो, एकदम राम्रो सुझाव हो। त्यसको लागि अब विषयगत शिक्षकहरूलाई नै राखेर पनि हामी बस्छौँ। पहिले चाहिँ पहिलो चरणमा विद्यालय प्रशासन लगायतका सरकारहरूलाई जानकारी गराउँछौँ यो बारेमा, त्यसपछि ती शिक्षकहरूलाई बोलाएर चाहिँ त्यसको बारेमा अब के गर्न सकिन्छ त भनेर हामीले त विद्यालयमा पनि कार्य सम्बन्धन सम्झौता गर्ने भनेर चाहिँ हेड सरसित चाहिँ त्यो छलफल भएको छ।
14: यी रिजल्टहरू हेरिरहँदा, रिजल्टहरू केलाइरहँदा जानकी गाउँपालिकाको अबको के हुन्छ योजना, अब कसरी अगाडि बढ्छ?
13: अब हामीले यसलाई सुधार गर्नलाई एक चरणमा हामीले छलफल गरिसकेका छौँ, सामुदायिक विद्यालयका प्रधानहरूसँग छलफल गरिसकेका छौँ यो विद्यालय कसरी सुधार गर्ने भन्ने विषयमा। फेरि पनि यसको लागि हामी अब विद्यालय व्यवस्था समितिका पदाधिकारीहरू र हामी गाउँपालिका परिवार प्रधानाध्यापक सँगै राखेर अब यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ फेरि पनि बस्नेछौ। यसमा सबै सरकारवालाहरूले चाहिँ साथ सहयोग गर्नु चाहिँ जरुरी छ।
0: मोटरसाइकलको ठक्करबाट टिकापुरमा एक विद्यार्थी घाइते भएका छन्। टिकापुरको अस्नेरीमा भे 4P5309 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मौरनियाका साहिल विक घाइते भएका हुन्। कर्णाली मावि टिकापुरमा कक्षा 8 मा पढ्ने 14 वर्षीय विक विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो। उनको अहिले टिकापुर अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय टिकापुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। कैलालीको भजनीमा पालिका स्तरीय बाल अधिकार समितिको बैठक बसेको छ। भजनी नगरपालिकाको आयोजनामा तथा ओल्ड डिभिजन र बाल कल्याण संघको आर्थिक र प्राविधिक सहयोगमा भएको कार्यक्रममा 2078 पारित भएको बालकोष कार्यान्वयनमा देखिएका चुनौतीबारे छलफल भएको छ। बालकोष संचालनका लागि कार्यविधि अध्यावधि गर्ने विषयमा छलफल भएको हो। छलफलमा आएका सुझावपछि कार्यविधिमाथि अर्को बैठकमा छलफल गरी पूर्णता दिने पालिकाका उपप्रमुख राजु त्रिवालले बताउनुभयो। बालमन्त्री स्थानीय शासनका लागि बालबालिकाका क्षेत्रमा काम गर्नुपर्ने भएकाले बाल अधिकार ऐन 2075 भएको व्यवस्था अनुसार स्थानीय पालिकाको बाल अधिकार ऐन निर्माणका साथै बालकोष कार्यान्वयन कार्यविधि अध्यावधि गर्ने गरी छलफल भएको बाल कल्याण संघका कार्यक्रम संयोजक राधिका गिरीले बताउनुभयो। कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रिजु चौधरीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा कानून अधिकृत बाल अधिकार समितिका सदस्य विषयगत शाखाका प्रतिनिधि सहभागी थिए। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीरबन्धक तथा कर्तव्य ज्ञान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनशनरत रहनुभएकी अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच 5 बजे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो 23औं दिनको आमरण अनशन अन्त्य गर्नुभएको छ। अधिकार कर्मी खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। बाँकेको नेपालगंज स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको छ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
15: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
16: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
15: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.citevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
16: सामुदायिक क्याम्पस भएकोले एचए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
15: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
16: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
15: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
16: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
15: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरकै लागि सम्पर्क नम्बर 091-560-203 98-58-48-709 98-48-67-76 र 98-45-45-39।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273059।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को प्रादेशिक कुल गराष्ट्र उत्पादनको प्रारम्भिक अनुमान अनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब 4 खर्ब 64 अर्ब पुग्ने जनाइएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कुल गराष्ट्र उत्पादनमा 7% योगदान गर्ने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 मा प्रदेशको योगदान 7.1% रहेको थियो। प्रादेशिक लेखाका अनुमान प्रचलित र स्थित दुवै मूल्यमा मापन गरी सार्वजनिक गरिएको छ। टिकापुर नगरपालिकाले बजार अनुगमन गरेको छ। पालिकाले अनुगमनका क्रममा जाँदाखेरि बजार अनुगमनका क्रममा केही व्यापारीलाई पालिकाको अनुगमन कस्तो लाग्यो भनी सोधेका छौं।
6: चाँदनी सलमानी, फलफूल पहिला हामी ठेलामा थियौं, त्यतिखेर पनि दर्ताको खोजी गऱ्यौं, सरकारले हामीलाई दर्ता दिनु मन गरेन। अब सटरमा आइसकेछौं, व्यवस्था भएर बस्न चाहन्छौं। व्यापार सेवा पनि, समाज सेवा पनि हो, बिरामीलाई त अब सेवा गर्नै पर्यो हामीले। अब साहुले हामीलाई फ्रीमा दिन्न।
7: मेरो नाम विक्की सिन्धुको, उत्तलको नाम चाहिँ गीतिका रेन्ट सप्लाइज, ग्यास चुला मरम्मत गरिन्छ, ठिक लाग्यो मलाई, राम्रो छ, त्यस्तो समस्या त केही छैन, यसको रिन्यू गर्न बाँकी थियो मेरो।
8: विकास गुप्ता, गुप्ता होटल, राम्रो लाग्यो। अब त्यस्तो भएपछि त मलाई पनि राम्रो हुन्छ, मेरो पनि अरू ग्राहकहरूले चित बुझ्छ कि यहाँ सबै सफा हुन्छ, सफा मिल्छ, आएपछि राम्रो लाग्यो मलाई। नियमित आउनुपर्छ, हर साल 6 महिनामा आउनुपर्छ सबैले। सबै मेरो कागजहरू सबै ठिक छ, सबै चेक गरिहाल्यो।
9: मेरो नाम बद्री प्रसाद जोशी, अब टिकापुर भनौँ, क्याम्पस रोड, अनि अनुगमन टोली चाहिँ हाम्रो पसलहरूमा चेक जाँचको लागि आउनु भएको थियो। सबै चिज भनौँ न, अब हेर्नुभयो डेट सेट यताउता सबै चिज मलाई चाहिँ मन पर्यो। व्यापारीहरूलाई यो चाहिँ सचेतको लागि एकदम धन्यवाद दिन चाहन्छु।
10: म अम्बर बहादुर खड्का, आदिको ट्रेड एन्ड सप्लायर्स। अनुमान धेरै राम्रो कार्य हुन्छ यो त, अब किनभने अब हामीले खेलवाड गर्नु भएन कसैको चाहिँ शरीरदेखि, जस्तै भनौँ न अब चाहिँ स्वास्थ्यसँग खेलवाड गर्नुभएन, राम्रो शुद्ध सामान दिन पाउँदाखेरि हामीलाई पनि अब राम्रै लाग्यो। रोड माटोहरू उडिरहेको छ, डिस्टर्ब गरिरहेको छ माटोले पनि हामीहरूलाई। रोडहरू विकसित भयो भने त अब अझ सुधार गर्ने प्रयास हामीले नि हेर्ने गरिरहेको छु। अब यत्रो पसलमा कुनै कुनै निक्लिन्छ, त्यही त हामीले पनि भने तपाईँ आउँदाखेरि धेरै खुसी लाग्छ हामीलाई पनि, किनभने अब केटाहरू पनि कसले लापरवाही गरिदिन्छन्, केटा यो छैन भन्दा हेरिदिँदाखेरि अब राम्रो भयो त सबैलाई राम्रो हो नि त। ठिकै हो, यस्तो कार्यहरू महिना महिना गर्नुहोस् होइन, अब किनभने खेलवाड नगर्नु, समयलाई चाहिँ युटिलाइज गर्नु पर्यो कसैले पनि, हामीले पनि समय दिन सक्नु पर्यो। कहिले हामीसँग समय नहुँदाखेरि हामी पनि लापरवाही हुन्छ, उहाँले हेरिँदाखेरि हामीले पनि गिल्ली फिल गरेर राम्रोसँग सुधार गर्ने कार्य पाउँछौँ भन्ने कुरा त मैले आफैले पनि युज गर्छु यो, होइन तपाईँले आफैले युज गर्छु, हामीले आफ्नै स्वच्छसँग खेलवाड गरे जस्तो हुनु।
5: र मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ। क्वालालम्पुर स्थित बायोमास ओभल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको हो। जितका लागि 68 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 17.3 ओभरमा 8 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जीतमा सम्झना खड्काले सर्वाधिक 32 रन बनाउनुभयो। यस्तै रूबी पोदारले 15 रन बनाउँदा अन्य खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा मलेसियाका नुरु कलवासाले 3 विकेट लिनुभएको थियो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुर नगरपालिकाद्वारा 193 फर्म तथा व्यवसायको अनुगमन, अनुगमनपछि व्यवसाय दर्ता बढे। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तापक्रम बढ्दै सतर्कता अप्नाउन मौसमविदको नागरिकलाई आग्रह। जानकी गाउँपालिकामा कक्षा 8 र 10 को नतिजा कमजोर, नतिजा सुधारका लागि पहल गर्ने शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडीको भनाई। टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा मलेसियामाथि नेपालको कठिन जित। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
0: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
0: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा, कति मिठो! मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
3: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि भर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
2: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
6: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिपिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPS 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9762233921 र 9669963520।
2: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुकाया हुन्छ र
3: कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो
4: होइन चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
7: रानी जमरा कोलरिया सिट भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया सिट भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूल कुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915610022। रानी जमरा कोलरिया सिट भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा

0: के तपाईलाई थाहा भयो?
1: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
0: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
1: सार्वजनिक संस्था

0: स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
0: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
0: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।

0: सदस्यता अध्यावधि गर्न संस्थापन पक्षको आग्रह
1: यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौँ भन्दा आग्रह
0: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधि बीच पाँच बुझे सहमति हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद
2: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड छ विकेटले पराजित
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो

0: सांसद साङपाङ सहित श्रम संस्कृति पार्टीका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन नियम 30 अनुसार सभामुखले चेतावनी दिनुभएको हो।
1: माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
0: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरून्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौ 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15/2 मात्रै माग्यो हामी। हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। प्रिय मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी यो सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौ, त्यसको उत्तर हामीले पाएको छैनौ।
0: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 बजे पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 गतेभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 गतेभित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नु संविधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले तपाईँ 100 उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौँ। यो भन्दा अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा तल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौं भन्दा आज वडा सभापति हामीले चाहिँ परिपत्र गरेको छ।
0: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्यीय अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको भनाई छ। सरकारले असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2022

0: घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा, ताजाकोट, सर्केगाड र खार्पुनाथ क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले जानकारी दिनुभयो।
1: धेरै टाढा भयो प्रहरी चौकी भनेर एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वय नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर अझै उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज सुर्खेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
5: सिटी भिटीको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
4: शैक्षिक कार्यक्रमहरू
5: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
4: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
5: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
4: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
5: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
4: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
5: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
4: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
0: संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसान यति बेला अनौठो समस्यासँग जुधिरहेका छन् बाँदर आतंक। खेतबारीमा राम्रोसँग फलेको अन्न बाँदरले मासिदिने डर त्रासमा किसानहरू बाँच्न बाध्य छन्।

0: यही समस्या समाधानका लागि स्थानीय सरकारले पनि बाँदर लखेटी अभियान शुरू गरेको छ।
1: मकै आलु कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि अहिले तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानको दैनिकी नै फेरिएको छ। बिहानदेखि साँझसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका छका किसान चन्द्र बहादुर कार्की बताउनुहुन्छ।
2: बाँदरले पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान हुलहरू आएर हामीलाई दिउँसोभरि त्यसलाई रुङ्नको हैरान छोइराखेका छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यसलाई नरुँदा पनि अब यतातिर बालीले जोगाउन नपाइने, रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
1: यो समस्या खेतीमा मात्रै सीमित छैन, बालबालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
3: अब यहाँ एकपल्ट खेती गरेर सालमा छ महिना आठ महिनामा मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउन नउठाउने छन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन, सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने डेढ दुई सय बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन, फेरि तरकारी पनि खान पाउँदैन। भनेपछि सामान्य गाउँघरमा बस्ने किसानहरूलाई चाहिँ बाँदरले मार एकदमै दुःख समस्या दिएको छ।
1: जंगल नजिकका बस्तीमा समस्या अझ गम्भीर छ। केही किसानले त खेती नै छोड्न थालेका छन्। बाँदरको बिगबिगी बढेपछि नगरपालिकाले नै विशेष अभियान शुरू गरेको छ। स्थानीय मोहन सिंह माबुहाङ:
4: बाँदर खेदाउने अभियानलाई चाहिँ लालीगुराँस नगरपालिकाले गत सालदेखि नै अलिकति अभियानकै रूपमा

0: क्लबलाई चाहिँ नियमित त्यसलाई बाली लाउने सिजनभरि चाहिँ रोनाल्डो अनिवार्य चाहिन्छ।
1: लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन बाबुहाङका अनुसार जेठ एक र दुई गते बाँदर लखेटी अभियान सञ्चालन गरिएको थियो, जसका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै सार्वजनिक विदा समेत घोषणा गरिएको थियो।
0: जेठ एक गतेदेखि भने तीन ठाउँमा चारजना कर्मचारी तुम्सी पनि बनाइसकेका छौँ, चारजना कर्मचारी चाहिँ राखेर हामीले बाँदर चाहिँ हेर्ने बाँदर रुङ्गालो राखेका छौँ। र सार्वजनिक विदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो, प्रदेश सरकार भयो होइन, र अलिकति चाहिँ जो एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्वजनिक विदा दिए।
1: पालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर 8 को मेगा पुछार, वाडा नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा

0: त्यस्तो समस्या त आउँदैन. अब त्यस्तो कसैले अब तोडफोड गर्यो भने अब त्यो सामानै बिगार्दो खालिदियो भने त्यस्तो गरेर समस्या आउने हो होइन. पहिले चाहिँ त्यस्तो समस्या केही पनि छैन. त्यतातिर भएको सबै टावरहरू राम्रोसँग चलिरहेछ, लिङ्क पनि राम्रै पाइरहेछ, त्यसैले त्यस्तो खासै समस्या छैन अहिले त.
1: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 विनोद कुमार बोल्दैछु. मैले 2022 सालमा एसई दिएको हो. तत्कालीन सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
2: तपाईँको प्रश्नको जवाब दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल.
3: स्कुलमै आउँछ, जान थालिसकेको छ, उनीहरू सम्पर्क राख्नु इकाइ मार्फत स्कुलमा जान थालिसकेको छ. बानी भन्दा उनीहरूले बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेको छ, उताबाट बानी स्कुलमा सम्पर्क राख नजिकको आफ्नो स्कुलमा.
2: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ. हामी सरकारवाला निकायबाट जवाफ लिनेछौं.
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश.
5: खेती गरेको अन्न बालीहरू केही छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो.
4: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
6: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना. जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारवाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक

0: मग्न भयो। घर बाहिर बाँधेर राखेका घोडा खच्चर निकाल्दा निकाल्दै पहिरो आयो।
1: बढ्दै बढ्दै बढ्दै जाँदा त पति एकासी ठुलो ठुलो पानी परेर पसिना पानी परेर लास्ट घर वरिपरि पुरै पानी, माथिबाट पानी आएर बाढी आएर बाहिर बाँधेका घोडा खच्चरहरूलाई डुबानमा परेर बल्ल बल्ल निकालेर
0: बाढी र पहिरोले खेतयोग्य जमिन बगाएर लगेपछि किसान चिन्तित छन्। पसिना सँगैको बाढी पहिरोले खेतबारीमा लगाएको सबै बाली नष्ट गरेको र बचेका घर नै जोखिममा परेको बताउँदै स्थानीय हिरकला तामाङ
2: धेरै क्षति हुनेछ हाम्रो ठाउँमा। हाम्रो यहाँको अवस्था धेरै नाजुक छ। खेतयोग्य जमिन त एउटा नि रहेको छैन। हामीले खेती गरेका थियौँ, खेती गरेको अन्न बालीहरू केही छैन। अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यौ।
0: मध्यरातमा आएको बाढी सँगैको पहिरोले नेप्का गाउँका स्थानीय धनसिंह तामाङको गोठभित्र राखेको 70 भेडा बाख्रा सबै पहिरोमा पुरिएका छन्। गाउँमै भएको डाँफे आधारभूत विद्यालय र खेतीयोग्य जमिन पुरै खेत विच्छेद अवस्थामा पुगेको छ। अर्का स्थानीय रामचन्द्र तामाङ
3: भवनभित्र कुनै कागजात स्कुलको कुनै केही पनि छैन। कम्प्युटर चाहिँ अफिस कोटा त्यो टोटल कम्प्युटर हल अनि अफिस हल तिनवटा भवन चाहिँ कुनै केही पनि राखेको छैन। पुरा केही छैन। त्यो पानी तलासन छ।
0: पशु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी
4: विद्यालयमा खेती भएको छ। केही व्यक्तिहरूका चौपायाहरूमा खेती भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ। मानवीय क्षति भएको छैन। हामीले टङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि के गर्न सकिन्छ भनेर सोच्नु भएको छ।
0: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीय वासी चिन्तित छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली आवाज, सिमकोट, हुम्ला।
5: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाई र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
6: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा, अब स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन? त्यसो सम्झौताको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भन्दा पठाउनुहुन्छ। सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राधिकरणहरूबाट नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन? स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
7: त्यो त एउटा प्रक्रिया भयो। प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुनुहुन्छ वर्षौंदेखि बस्या बसे हुनुभयो नि त।
6: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासै कोही आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन? समस्या नै हो यसरी उजागर भएर आउने विषय। एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डीडीए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक खटाएर गएर डीडीए गरौँ त भन्ने अवस्था पनि छैन। एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ त्यसले
7: स्रोत साधनकै अभावले गर्दा रोकिएको
6: होइन। नियत होस् भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको बाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका। अनि कहिलेकाहीँ चाहिँ कोही कोही है, सबैलाई मैले भन्न हुँदैन, कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभग्राही कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँ केहीहरूको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
7: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठायो त्यति छिटो प्रभावितको घर बन्ने भयो।
6: एउटा पालिकाले पनि हो, अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने, भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अड्के
7: केन्द्रमा आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त।
6: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि

0: भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि। मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भनी पनि राखेको हुन्छु। त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन, हामीले अड्काएका छैनौँ। प्रणालीमा आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला, उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर। न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा चाहिँ त्यसरी अड्काइएको छैन।
1: सभामुख डोल प्रसाद अर्यालले सम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवा पक्षीय नेताहरूले बताएका छन्। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धिताललाई धन्यवाद। भोलि जेठ 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
2: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
1: पढाइ हुने विषयहरू
3: अनिवार्य नेपाली,
1: अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
1: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्त शास्त्र,
1: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
1: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
1: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
1: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
1: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: जेठ 16 गते शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
8: फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
9: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
8: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
9: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
10: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
8: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
11: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
9: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
8: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
12: मै नै जाइँ, उहाँ आफ्नो अनुहार बिगर्थे, घर से बाहर नै निकर्छु।
8: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाई।
12: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तू मैं अब भी जाए।
7: याद करबी, मनिष मेडिकल हल टीकापुर में प्रत्येक महीना के 2 शनिवार काठमांडू के वरिष्ठ

0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858847079, 9848677786 र 9845449997।
2: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान

नमस्कार। सम्पूर्ण गजलीय मनमुटोरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको बहर गजल विशेष कार्यक्रम मधुबनको एउटा अर्को नयाँ गलिएर म कार्यक्रम प्रस्तुता अलख निज लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मधुबन www.tikapurfm.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मधुबनको पहिलो गजल प्रस्तुत गर्दैछु काठमाडौँका स्रष्टा गजलकार राम शरण न्युपाने पाँच गरेजीको मुत्कारी मुसमन सालिम पहरमा रहेको यो गजल।

काठमाडौँका स्रष्टा गजलकार रामशरण न्यौपाने पाँचघरेज्यूलाई मुत्कारी मुसुमन सालिमबहरमा भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। हाल योकोहामा जापानमा कार्यरत काठमाडौँका स्रष्टा गजलकार आईपी सापकोटाज्यूको मुजारे मुसुमन अक्रब भरमा रहेको यो गजल।

योकोहाना जापानमा कार्यरत काठमाडौँका श्रष्टा गजलकार आईपी सापकोटाज्यूलाई मुजारे मुसमन अखरबहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका श्रष्टा गजलकार कपिल किशोर घिमिरेज्यूको मुत्कारी मुसमन सालिम बहरमा रहेको

दाङका श्रेष्ठ गजलकार कपिल किशोर घिमिरेज्यूलाई मुत्कारी मुसुमन सालिम भरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। पाँचखाल तीन काभ्रेका श्रेष्ठ गजलकार उत्तम शर्मा दर्शनज्यूको मुझारी मुसुमन अखर भरमा रहेको यो गजल।

soon. पाँचखाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शनज्यूलाई मुजारे मुसम्मन अखरब बरमारीको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। कोटेश्वर काठमाडौँका स्रष्टा गजलकार राजेन्द्र कुमार बज्राचार्यज्यूको रजत मुसम्मन अहज बहरमा रहेको यो गजल।

जीवन पैसा सधै पैसा भनी खोज्दै हिड़े मान्छे पैसा सधै पैसा भनी खोज्दै हिड़े मान्छे देख्दा यहाँ सपना मीठा यस्तै भयो जीवन आफू स्वयं स्वार्थी हुँदा यस्तै भयो जीवन मिथ्या तथा साँचो कुरा छोपेर छोपिन्न

हाँसे सबै ठुला बडा यस्तै भयो जीवन। कोटेश्वर काठमाडौँका स्रष्टा गजलकार राजेन्द्र कुमार बज्राचार्यज्यूलाई र जज मुसम्मन हजबर मारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दैछु। दाङका स्रष्टा गजलकार एकनारायण चापागाईज्यूको सरिय मुसदस मक्सुपहरमा रहेको यो गजल।

दाङका स्रष्टा गजलकार एक नारायण चापागाजीलाई स्वर्गीय विश्व दशमक सुपहरूमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को गजल प्रस्तुत गर्दछु। गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडीजीको मुजारे अखरब भरमा रहेको यो गजल।

गजुरी धादिङ का स्रष्टा गजलकार गम्भीर ज्वाडीज्यूलाई मुजारी अखरब बहरमारेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै आजको बदवनको अन्तिम गजल प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालज्यूको मुत्कारी पुष्पन शालिग बहरमारेको यो गजल।

काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहजूलाई मुत्कारिब मुसमन सालिम बहरमा रहेको मिठो गजलका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौं। प्राविधिक मित्र रत्नाजीले समयले नेटवर्क काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका गजलकारजीहरू काठमाडौँका स्रष्टा गजलकार रामशरण न्युपाने पास गरे। हाल योकोहामा जापानमा कार्यरत काठमाडौँका स्रष्टा गजलकार आईपी सापकोटा, दाङका स्रष्टा गजलकार कपिल किशोर घिमिरे, पाँचखाल तीन काभ्रेका स्रष्टा गजलकार उत्तम शर्मा दर्शन, कोटेश्वर काठमाडौँका स्रष्टा गजलकार राजेन्द्र कुमार बच्चाचार्य, दाङका स्रष्टा गजलकार एक नारायण चापागाई, गजुरी धादिङका स्रष्टा गजलकार गम्भीर दुवाडी र काठमाडौँका स्रष्टा गजलकार छत्रपति दाहालजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका गजलहरू मधुबनमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मधुबनबाट म कार्यक्रम प्रस्तुता अलक्ष्मी जोहार र मेरो आवाजलाई हजुरहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिइरहनु हुने प्राविधिक मित्र रत्नाजीलाई पनि विदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: बक्सीको आरोप सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको, हाम्रो यत्रो घर खेती गर्यो, चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाछ।
0: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो?
2: केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
0: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू भएको दावी गरे। आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ। उक्त खोप 3 महिनामा परीक्षणका लागि तयार हुने र 9 महिनापछि आम रूपमा उपलब्ध हुने ठानिएको छ। डीआर कंगोको राजधानी किन्सासाबाट बीबीसी संवाददाता इमेरी माकुमेनो

0: यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि पाँचजनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 तीन महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
2: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाएको छ। बिमारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्स चाहिँ दिलको रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नु पर्ने छ। ठुलो सिलिन्डर विरासतले दिएको, अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन जौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाऊ नखाए झिटके मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
1: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरू बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
3: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
1: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
4: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजेको हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
1: उपत्यकाका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
5: भिजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत देश कनेक्टिभिटीका विषयहरूमा पनि हामी संवाद गरिरहेछौँ।
1: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।

0: पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो. अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
1: हाम्रो तयारी चाहिँ गर्नु पर्यो. विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो. अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ. अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ. त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो. कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ. त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ. त्यो पहलहरू पनि गर्नु पर्यो. त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो. अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो. सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन. एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ. तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त. अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ. हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो. त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ.
0: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
1: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो. कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन. मेन जिम्मेवार त सरकार हो होइन. प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो. प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभावका सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ. कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन. अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो. हामी कहाँ अलिक कार्यान्वयन प्रति सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ. अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ. बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो. बंगलादेश पनि पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो. तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभाल्युएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो. उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ.
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्. चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो. दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ. बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्. वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो. हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो. तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रूचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन. भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए.
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं साधारण सभा हुने बारेको सूचना।
2: टिकापुर सामुदायिक पुस्तकालयको छैटौं वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति
2: 2083 साल जेठ 9 गते शनिवार।
1: स्थान
2: टिकापुर उद्योग वाणिज्य संघको सभा हल।
1: समय
2: बिहान 11 बजे।
1: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
2: हालको विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा, कार्य समिति गठनको धारा 16 को उपधारा 6 थप गर्ने सम्बन्धमा।
1: थप जानकारीको लागि
2: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174।
3: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग करी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बस्ने

0: टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
1: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
2: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
4: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
4: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
4: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
4: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 9584 24167।
4: तपाईँको भविष्य

0: नवजीवन सहकारी संस्था लिमिटेड को 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्था को नया कार्य समिति को निर्वाचन समेत निम्न मिति समय र स्थान में हुने भएकाले संस्था का संपूर्ण शेष सदस्य महानुभावहरूलाई संस्था को शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहित को परिचय खुल्ने कागजात का साथ उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म, स्थान ओम प्यालेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारी को लागि सम्पर्क नम्बर 091520283।
1: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिंग एण्ड होम डेकोर ले ल्याएको छ वाटर प्रुफिंग र होम डेकोर सम्बन्धित पीवीसी, डब्लूपीसी र प्लेटेड प्यानल को काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिंग एण्ड होम डेकोर, टीकापुर का लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 98648 36213।
2: भर्ना खुल्यो।
3: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
3: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
3: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
3: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
3: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 091560203, 98584470709, 98487786 र 98445449997।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदन हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
0: सोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल, INF नेपाल बाँके अधिकार

0: बजेसम्म सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी,

0: को माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: बाह्र रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।

0: exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्ने छ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
0: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
0: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
0: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस,
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर,
0: सम्पर्क नम्बर 0969900044, 9858700044, 9487202447।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्य

यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्दै

0: जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको, सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड, आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको, देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको,
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि, अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे, नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। यसको प्रभाव रहँदा हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया मौसम बदलिरहेको छ। नेपालको पूर्वी भूभाग र मध्य भूभागका केही स्थानमा मौसम बदली भई वर्षा भइरहेको भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू भने तापक्रम वृद्धि भइरहेको छ। अन्य प्रदेशमा पानी परे पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा अझै आगामी 3 दिनलाई खासै पानी पर्ने सम्भावना नदेखिएकोले तापक्रम यथावत रहने सम्भावना देखिएको मौसमविद संजीव अधिकारीले जानकारी दिनुभएको छ। मोटरसाइकलको ठक्करबाट टिकापुरमा एक विद्यार्थी घाइते भएका छन्। टिकापुरको अस्नेरीमा B4P5309 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मौरनियाका साहिल बिका घाइते भएका छन्। कर्णाली मावि टिकापुरमा कक्षा 8 पढ्ने 14 वर्षीय बिका विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको बताएको छ। टाउकोमा चोट लागेको बालकको टिकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ। कैलालीको भजनी नगरपालिका स्तरीय बाल अधिकार समितिको बैठक भएको छ। भजनी नगरपालिकाको आयोजनामा तथा ओल्ड भिजन र बाल कल्याण संघ टिकापुरको आर्थिक र प्राविधिक सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रममा 2078 पारित भएको बाल कोष कार्यान्वयनमा देखिएन चुनौतीबारे छलफल भएको छ। बाल कोष सञ्चालनका लागि कार्यविधि अध्यावधि गर्ने विषयमा छलफल भएको छ। छलफलमा आएका सुझावपछि कार्यविधिमाथि नै अर्को बैठकमा छलफल गरी पूर्णता दिने पालिकाका उपप्रमुख राजु तिरुवाले बताउनु भएको छ। बाँकेकी निर्मला कुस्मीको अपहरण गरी बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायत माग राख्दै विगत 23 दिनदेखि अनसनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच बुधबार 5 बुँदे सहमति भएको छ। सहमति भएसँग

उहाँ आफ्नो 23 औं दिनको अमरण अनसन अन्त्य गर्नु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को प्रारम्भिक कुल ग्राहस्थ उत्पादनको प्रारम्भिक अनुमान अनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा करिब 4.64 अर्ब पुग्ने जनाएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा 7% योगदान गर्ने अनुमान गरिएको हो।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
8: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
0: नवजीवन सहकारी संस्था लिमिटेड को 32 वार्षिक साधारण सभा तथा सो सभाले गर्ने संस्था को नया कार्य समिति को निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्था का संपूर्ण शेष सदस्य महानुभावहरूलाई संस्था को शेष सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहित को परिचय खुल्ने कागजात का साथ उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 8 बजे देखि बेलुका 5 बजे सम्म, स्थान ओम प्यालेस धनगढ़ी कैलाली, नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली। विस्तृत जानकारी को लागि सम्पर्क नम्बर 091520283।
9: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

सुन्नुभु महाराज परीक्षित अवयो श्रीमत भागवतमा प्राणकथी कथा को वर्णन गरिन्छ भने देखने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ। अब यहाँदेखि तल के छ त प्रभु भनेर भन्दाखेरिमा सबै भन्दा पुछारमा नरक छ मेरो सरकार, नरक छ है। अब यो नरकमा कुन कुन नरक छन् अब तिनको नाम सुन्दैमा जान नपर्ने, सुन्ने तैपनि जान पर्दैन कि नरकमा जान नपर्ने नामको वर्णन कुन कुन। पहिलो नरकको नाम हो तामिश्र, अन्धतामिश्र, रौरव महारौरव, कुम्मी पाक, काला सूत्रम, असी पत्र वनम, शुकर मुख, अन्धकोप, कृमि भोजनम, संतम स तप्तस्वर्मी, वज्रकण्ठ शालमली, वैतरणी, पुयोद, प्राणरोध, विवसन, लाला बक्ष, सारा मेदन, अभिचय पान, क्षर कर्णम, रक्ष गण, भोजन, शूल, प्रत, दन्द, शुक, अवट, निरोध, प्रियावर्तन, शुचिमुख। 28 नरकहरू छन् महाराज। उभन्दा उठोलो अर्को भन्दा अर्को छन्, उत्तरोत्तर ठूलो ठूलो ठूलो हुँदै हुँदै गएको यस्तो प्रकारको 24 पहाड नरकहरू छन् भने नरकहरू छन्। अब ती नरकमा को को जान्छ अब यो पो विषय भयो भन्दाखेरिमा नरकमा जाने अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने, यी सब नरकमा जान्छन्। त्यति मात्र होइन, नरकमा जानेवाला को को हो भन्ने बारेमा नरकको वर्णनमा जाने पापी पाखण्ड दुराचारी अत्याचारी सारा सम्पूर्ण नरकमा जान्छन् महाराज। अर्को कुरा नरकमा जानेवालाको वर्णन, साँच्ची माना च्याप्ने, झुटो साक्षी पक्ने, अर्कालाई गाली गलौज गर्ने, अर्काको अन्याय गरेर ठगेर खाने, पैँचो पचाउने, अन्यायपूर्वकको काममा जब सधैँ सर्वदा लाग्ने, यस्ता सारा नरकमा जान्छन्। त्यति मात्रै हो र मासु खाने नरकमा जान्छन् भनेपछि चुलै निम्तो हुने भयो, सबै जब उही गएर भेटघाट पो हुने भयो, मासु खाने पनि नरकमा जान्छन् भनेपछि अब को चाहिँ बस्ने खै, कोही महँगो भएर छोडिया छन्, कोही दाँत फुक्लेर छोडिया, नत्र भने कोही छोडिया छ र खै। त्यसै कारणले अब ती सारा नरकमा जाने भए महाराज परीक्षित, अब त्यति भइसकेपछि त्यो नरकमा जब गएर पापी पाखण्डवाद दुराचारले परिपूर्ण भएको स्थान, अन्यायको मार्गले पूर्ण भएको, नीतिगत भगवानको भक्ति चित्त मनन कीर्तन गर्न कसैले पनि नसक्ने त्यस्तो प्रकारको पवित्र पावन धाम यो श्रीमद् भागवतको महिमाको वर्णन। जसले यस्ता प्रकारको ठाउँमा जाँदाखेरि जब आपत्ति हुन्छ, विपत्ति हुन्छ, संकट हुन्छ भन्दा महाराज परीक्षित विन्ती गर्नुहुन्छ, मेरो गुरु मलाई ज्यादै बाधा भयो, मेरो भगवान मलाई त साह्रै डर लाग्यो भन्दै सुखदेव भन्नुहुन्छ। अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने सारा नरकमा जान्छन् भनेर हजुरले आज्ञा गर्नुभयो भगवान्। आज 60 उमेर भयो, अन्याय पनि गरेको, अत्याचार पनि गरेको, भ्रष्टाचार पनि गरेको, घुसखोरी पनि गरेको, तस्करी पनि गरेको, साँच्चेमाना पनि चेपेको, अर्कालाई केही भन्न गर्न हुँदैन भनेको, त्यो पनि चुक्लीबाजी बहुतै गरेको, मासु खान हुँदैन भन्नुभएको, मेरो गुरु मासु नभइकन गाँसै नगाएको, अघि त्यस्तो पो थियो, यसै कारणबाट मेरो परमात्मा अब कुन नरकमा जाने मलाई डर लाग्यो भनेर सोध्नेवाला राजा परीक्षितलाई सुखदेव स्वामीले बडा गम्भीर वाणीमा आज्ञा गर्नुभयो, सरकार धन्दा नमान, यो पञ्चम स्कन्द सम्पन्न भयो, जाङ पर्यन्त कथा, अब कति पर्यन्त कथा षष्ठ स्कन्दमा ध्यान आकर्षण गरेको छु, अब तपाईँको शोक रोग र भोगलाई सारा सम्पूर्णलाई निवारण गर्नका लागि श्रीमद् भागवत महापुराणको महिमाको वर्णन विस्तार बताएर आत्मशान्तिको निमित्त षष्ठ स्कन्दमा तपाईँको समस्यालाई समाधानको पक्षमा म नितान्त निर्णय गर्नेछु भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ओम नमो भगवते वासुदेवाय श्री गणेशाय नमो, ओम नमो भगवते वासुदेवाय राजु वाच निद्रित मार्ग कथितम आदो भागवतम यथा कर्म उपलब्धेन ब्राह्मणे दशस्त्रते। अब षष्ठ स्कन्दको पहिलो अध्याय महाराज परीक्षितलाई सुखदेव भन्नुहुन्छ लौ त सरकार यसै प्रसंगमा अब नरकमा जाने पापी पाखण्ड दुराचार अत्याचारले परिपूर्ण भएको शरीर, अब यो मैले नरकमा जाने प्रकारको वर्णन विस्तार सारा सुने, नरकमा जानका लागि यो अन्यायले नरकमा गइन्छ भन्ने कुरा हजुरले बताउनुभयो, तर अन्याय गर्न हुँदैन, अत्याचार गर्न, भ्रष्टाचार गर्न, घुसखोरी गर्न, तस्करी गर्न, चोरी जारी पैठारी गर्न, अन्य अत्याचार गर्न, मासु खान केही हुँदैन भन्नुभयो हजुरले, सबै कुरा सकेर भ्याएर बसेको के गर्नेवाला, अब कहाँ जानेवाला, ल मेरो परमात्मा भन्दा धन्दा नमाना महाराज,
एउटा जामिन नामगरेका ब्राह्मण थिए, अन्य कुबज नामगरेका शर्मा दासीका पति, जन्मेदेखि मरण पर्यन्त हरिको नाममा हरियो नभन्ने वाला, त्यसलाई सबै किसिमबाट अन्याय गरेको, धेरै प्रकारको प्रशंसा गरेको, मासु खाएको, त्यो पापले मर्ने बेला भएको थियो। सारा सम्पूर्ण जनले परेकै बेरे त्यसलाई घेरे, अनि यमराजका दूतहरू चारैपट्टिबाट लामा लामा दारा निस्केका, माथिका पाल फर्किएका, अङ्ग बङ्ग प्रत्यङ्ग बङ्ग रटकेडा तिनीहरू आए। र त्यसै बेलाको बीचमा लौ अब म के गर्ने होला भनिकन विचार गर्न लागे। त्यस बेलामा डर लाग्दा जब यमराजका दूतलाई देखेर त्यो कान्छो छोरो पनि नजिकमा आएर धुरु धुरु रोयो, बाबा मर्ने बेला भए भनेर आफ्ना बाबुको अगाडि रुँदाखेरिमा त्यस अवस्थामा धुरु धुरु रोएको आफ्नो कान्छो छोरालाई देखेर आज्ञा गर्न लाग्यो। अब के गर्ने होला, ईश्वर मलाई त आपत्ति पर्यो, विपत्ति पर्यो, संकट पर्यो। अनि त्यतिखेर काँचो चिज ल्याएर देखाइदियो, हरिको नाम जप्छ कि भन्नका लागि यो रङ कस्तो छ भन्दाखेरिमा हरियो भनेर भनौँ भनेदेखि हरिको नाम पर्छ भनेर काँचो हो कैँडो हो भन्यो, तर पनि हरियो भनेन। त्यहाँसम्मको अधर्मी मर्ने बेला भो यमराजका दूतले चारैपट्टिबाट बेरे, कान्छो छोरो रोएको देखेर के भन्न लायो भनेदेखि बडा भयंकर, जनैहरू आई घेरी रहेछन् भए खुबु जनाई, काम चौटरा यौ कि तिदेखि बाबु हे पुत्र नारायण आऊ आओ। बडा बडा भयंकर जनहरू आएर घेरिरहेका छन्, तीदेखि तिमी डराउँछौ भनेदेखि मेरो पासमा हो मेरो राजा, हे नारायण भनेर के मात्रै बोलेको थियो। यमराजका दूतहरूलाई हटाएर विष्णुका दूतहरू यसलाई हामी लान पाउनु पर्छ भन्ने दावी गरेर यस किसिमबाट पक्राउ गरे। लान पाउँदैनौ भन्ने यमराजका दूत, नलाई छोड्दैनौ भन्ने विष्णुका दूतहरू, किन त भन्दाखेरिमा नारायणै भनी भने कन दिनदिनैमा, प्यारो गरेर सुतको पनि नाम लिँदैमा, मुक्ति भएपछि अझ मिला आखिरैमा, नारायणै भजन सम्झनु दिनदिनैमा। यस्तो हो नीति, हे मेरो ईश्वर म माथि क्षमा राखी बक्सुस मेरो भगवान, यो त वैकुण्ठ धाम लानुपर्छ भन्ने वाला भइसकेपछि प्रकृति संग्राम लान दिन्न भन्ने, विष्णुका दूत लान दिन्छौ भन्ने, लान हामी यमलोकमा लान्छौ भन्ने यमराजका दूत, जसले जित्छ त्यसले हार्नेको दास जित्नेको दास हार्ने बन्ने भन्ने निर्णय गरेर विष्णुका दूतले जितेमा यमराजका दूतहरू दास, यमराजका दूतहरूले जितेमा विष्णुका दूतहरू दास बन्ने यो निश्चित गरेर त्यसको फैसला दिने महाराज यमराजका पासमा गएर सम्पा गर्दा यमराजलाई लिएर पूर्ण विराम गरे, मेरो महाराज हामी नरकमा जान्छौ, हामीले गरिएको अन्याय रहेछ, हामीले जन्मेदेखि मर्न पर्यन्त हरिको नाममा हरियो नभन्ने बेको बदमासलाई नरकमा लैजान्छौ भन्दा विष्णुका दूतले वैकुण्ठ लाने रे भनेपछि यमराजी भन्नुहुन्छ त्यति सस्तो वैकुण्ठ छैन बाबु, हो कारण होला भन्नु, हो के कारण हुन्, मर्ने बेलामा नारायण भन्यो भनेर अरे भनिदिएला, मर्ने बेलामा नारायण भन्यो भने त परम गति गइहाल्छन् भनिदिनु भयो यमराजीले, जानी जानी हो र हाम्रो डरले कान्छो छोरालाई बोलाएको भनेपछि आगाले जानी जानी छोए पनि पोल्छ बाबु, हो नजानी छोए पनि आगाले पोल्छ, भगवानको नाम पनि जानी जानी जपे पनि ठिक, नजानी जपे पनि ठिक, छोडिदेऊ भन्नुभयो। हामीले हार्यौँ नि त मेरो महाराज, हामी त तिनको दास भन्नुपर्छ भन्दा हेर अहिलेसम्म मैले त वैकुण्ठ देखेको छैन, तिमीहरू वैकुण्ठमा गएर अब दासको सेवा गर्न पाउँछौ भनेदेखि त्यहाँभन्दा ठूलो भाग्यमानी के हो, आज जाने हो नबस भनिदिनु हो। अनि गएर मेरो महाराज हामी त तपाईँहरूसँग हार्यौं, अझ हामीले ब्राह्मणले मर्ने बेलामा नारायण भन्दा वैकुण्ठ जाने भयो रे, तपाईँहरूको हामी सेवक बन्छौँ भन्दा तिमीहरू जस्ता मरिमसानमा बस्नेले सेवक बन्न पाउँदैनौ को भन्ने, घोडाको सेवा गर्न जान पनि नपाउने त्यस्तो वैकुण्ठ रहेछ। आज अजामिल नामको ब्राह्मणलाई शेष हरि कीर्तन प्रभाव गरेर हरिद्वारबाट मुक्ति गराइयो। राजन परीक्षित मर्ने बेलामा नारायण भन्दाखेरिमा त्यो उद्धार भएर गयो, यस्तो पवित्र कथा छ, नारायण भनेपछि मुक्ति हुँदो रहेछ, सुन्नुहोस् एउटा कुरा छ, एउटा अर्थ, अजामिल नामको ब्राह्मण अति पापी, भगवान विचार गर्न त्यसका घरमा बास माग्न जानुभएको, श्रीमतीले बास दि बुढोले मार्छ भने भन्दी अब बासमा बस मार्छ भने किन बहिनी त नि जान्छु अन्त भन्दाखेरिमा तपाईँ मेरो ज्वाइँ हुनुहुन्छ, तपाईँको ससुराली गामले म हुँ भनेपछि केही पनि गर्दैनन् भनेर भन्यो। ससुराली गामले भनेपछि किन माया गर्ने त भन्दाखेरिमा श्रीमती मन परेपछि ससुराली मन पर्ने हुन्छ, श्रीमती मन परेन भनेदेखि ससुराली त के यसलाई त्यसको फलक भन्छ,
श्रीमती मन परेपछि चाहिँ हाम्रो सासु हाम्रो जस्तो त त्यसो भनेदेखि ठिक छ अब के गर्ने त भन्दा ल ज्वाई भन्नै पर्ला भनिरहनु भएको थियो आइपुग्यो जामेलाई भने हजुर प्रभु ठिक छ अन्यथा कुरा केही छैन तर एउटा प्रकारको प्रक्रिया छ प्रभु भनेर विन्ती गरे के छ भनेर सोद्धाखेरिमा अरू कुरा केही पनि होइन एउटा अनुरोध गर्छु भने के कुरा भन्दाखेरिमा अरू प्रकारको समस्या केही पनि होइन एउटा समस्या छ भनेर भनिसकेपछि के समस्या छ त भनिकन सोद्धाखेरिमा खाना दिए लाउन दिने व्यवस्था गर्ने सम्मान गर्ने मर्यादा गरिने भोलिपल्ट बिहान यस किसिमबाट परमात्मा परमेश्वरले ज्वाई भनेरै ज्यान बचाउनु भयो घर जाने बेला भयो तिमी जे माग्छौ त्यो दिन्छु भन्दा मलाई अरू कुरा केही चाहिँदैन मेरो पति पापी भए तापनि असल एउटा पुत्र प्रदान गराइपाम प्रभु भने हुनाले तिम्रो जस्तो संसारमा कोही छैन म तिम्रो छोरो मही भएर जन्मन्छु भनेर स्वयं भगवानले जन्मी बसेका थियो र पो मर्ने बेलामा नारायण भन्न परेको त्यसो भएर भगवानको नाम संकीर्तन गरेपछि उद्धार होइन्छ भनेर छोराछोरीको नाम राम्रो राख्नु भने हो नारायण भनेपछि तर जस कारण नारायण भन्नु छोरालाई वासुदेव हरि श्रीधर माधव गोपिका वल्लभ कृष्ण राम वैष्णु शिव आदि नाम छोरीको लक्ष्मी सरस्वती भगवती कात्यायनी आदि आदि अहिले हाल त त्यस्ता नाम राखेपछि इज्जत जान्छन् भएर रिजन भिजन सिजन टारविन के भन्ने थाले छन् छोरा मान्छेका नाम छोरी मान्छेका नाम चाहिँ उस्मिता दुस्मिता सुस्मिता रश्मिता त्यसै कारणले भगवानको नाम संकीर्तन प्रभावकारी हुन्छ नारायणको नाम नारायण नारायण भज प्राणी नारायण नारायण भज प्राणी यो जीवन मरे पछि

महाराज परीक्षित नारायण को नाम संकीर्तन को प्रभाव बताए हजुरलाई। अब उपरांत अब अजामिल नाम गरेको ब्राह्मण मर्ने बेलामा नारायण भन्दा तब उद्धार भएका थिए भनेदेखि अब तपाई श्रीमद भागवत सप्ताह ज्ञानमा आएकी 18,000 को ग्रन्थ सुन्दै हुनुहुन्छ कि नरक जानु पर्ला र पर्दै पर्दैन केवल भगवत भक्तिमा चित्त राख्ने सुन्न सधैँ आउने कहिले कहिले आउने हो र फुर्सद पनि मिलाउनु पर्थ्यो त त्यसै कारणले अब यदि भइसकेपछि महाराज परीक्षित त्यस प्रभावबाट राजा परीक्षित गाजुरमा अन्त चाहिँ जान फुर्सद हुने यहाँ आउन चाहिँ राजा परीक्षितलाई सुखदेव स्वामीले बड़ा प्रेम साथसँग भगवानको भजन गर्नु कीर्तन गर्नु कहिल्यै नबोल्नु भनेकन राजा परीक्षितलाई यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ। यसै प्रसंगको बीचमा अब दक्ष नाम्रेका एक प्रजापति हुनुहुन्छ। पहिला नम्बरका दक्ष प्रजापति ब्राह्मण, अहिलेका दक्ष प्रजापति क्षेत्री, उनी दक्ष प्रजापति हुन् बोकाको शिर त्यागेर अहिले क्षेत्रीय कुलमा पैदा भएका हुन्। तिनै दक्ष नाम्रेको प्रजापतिको दक्ष प्रजापति नाम गरिएका महापुरुष उनले छोरी सृष्टि गर्दिन, यो छोरीको जात अलछि नै हुँदो रहेछ, अब छोरा सृष्टि गर्छु, छोरीको सृष्टि गर्दा अघि छोरीले ज्यानै टिपी, यो सङ्गारी खल्लको अब नामै लिन्न भनेर छोरा सृष्टि गर्न भनेर लाग्नु भएको थियो। छोरा सृष्टि गर्दै गर्दै जाँदा मर्षण मर्ने तीर्थमा हंस गुह्य तोत्र पाठ गरेर ध्यान गर्दा हजारौं पाँच दिनीय छोराहरू जन्मे, बाबु तिमीहरू सृष्टि गर्न जाऊ भनेर दक्षले पठाउनु भएको। बीच बाटोमा नारदले आज्ञा गर्नुभयो, बाबु पृथ्वीको मध्यस्थ भाग पत्ता नलागेसम्म सृष्टि गर्नेको प्रक्रिया शुभारम्भ गर्न हुँदैन, छोडिदेऊ भनेपछि माझको भाग खोज्न भनेर गएका तिनीहरू नापत्ता अहिलेसम्म पत्तै कुनै प्राणले प्रमाण गर्न सकेको छैन। अनि दोस्रो पटक फेरि दक्षले हरियासु आदि गरिएका सबलासो छोरा सृष्टि गर्नुभयो, महाराज सयौं सयौं जाउ सृष्टि गर्न, तिम्रा दाजुलाई नारदले जंगलमा पठाएछ यसै कारणले तिमीहरू सेवा गर भनेर पठाएको। तिनी दोस्रो पटकका छोराले पनि नारदका मुखारविन्दबाट सुनेछन्, लोहो दारो मही पासे पुमान बद्ध विमोचते, पुत्र दारो मही पासे मोचते, न कदाचन फलाम रूपी सांगलाको बन्धनमा परेको पिंजडाको सुगा बोरु उम्केर जान सक्ला, घर पुत्र परिवार आदिले घेरिएको व्यक्ति व्यक्ति जान नसक्ने हुनाको कारणले तिनको संगत नगर भगवानको भजन गर छोडिदेऊ भन्नुभयो। हस अनि त्यहाँ देख्नु प्रान्तकन त्यो पनि जंगलमा गए, त जंगलमा गइसकेपछि भगवानको भजन कीर्तन मन इत्यादि सारा सम्पूर्ण भयो। महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा दुई दुई पटकका छोरा जंगलमा नारदले पठाएको कारणले दक्ष प्रजापतिले आज्ञा गरिबक्सु, हेर ऋषि नारद तिमी आफू जोगी भई लोकलाई जोगी बनाउने कोशिश गरेको हुनाले आजबाट तिमीले गृहस्थीका घरमा कहिल्यै पनि जब यस किसिमबाट एउटा गाईले दुध दिने बेला बाहेक अरू बेला बस्न नपाउने वर्षेमा श्रीफुटी मर्नुपर्ने श्राप दिए, त्यसै कारणले अहिले सुन नारद नाम गरिएको ऋषिले त्यो श्राप बेहोर्नु परेकै छ, महाराज गृहस्थीको घरमा बस्न मिल्दैन, यो कथा प्रवचन पुराणहरूदेखि बाहेक। यस कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमको साथ माग्या गर्नु मल्ल उत्सवका दृश्य प्रणाली। अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले आज्ञा गर्नुभयो र अब छोरी भन्दा छोरा असल भनेर सृष्टि गर्न आँटेको छोरा झन खतम, बरु छोरी नै जाति, बरु कहिले कहिले कोसिल त ल्याउँछ उताबाट एक बोतो ल्यायो भने यताबाट तीन डोको लाललाई छोरी घर जान दिन, बाउ र दाई भाउजू नहोस् आमा मात्रै होस् भाइ भरको खट्याकुटुक सबै। त्यसै कारणले अब छोरी सृष्टि गर्छु भनिकन ब्रह्म मुहूर्तमा जब ध्यान गरेर मनन गरेर कीर्तन गरेर आजका मितिबाट जम्मा छोरी 60 छोरी सृष्टि गर्नुभयो दक्ष प्रजापतिले। राजा दक्ष भएको बेलामा पहिलो नम्बरको छोरी 27 चन्द्रमालाई दिनुभयो, महाराज एउटैलाई 27 लौ जा लिन जान नि सजिलो, पुर्याउन जान नि सजिलो, ज्वाइँ पनि एउटालाई मान्दै पुग्ने
दशमेटो बोला उसी एवडाला जो ढोक्कै हुने सत्ताइसवटा अश्विनी भरुणी कृतिका रोहिणी मृग श्रेष आदि गरिएका सत्ताइस नक्षत्र अनि दसवटा धर्मलाई दिनुभयो महाराज मूर्ति स्मृति आदि गरिएका तीनवटा कश्यप प्रजापतिलाई दिनुभयो अदिति अदिति तनु कारा गोरा सीमिता बलिष्ठ कद्रु आदि अनि त्यसदेखि पछाडि चारवटा कृषाक्ष दुईटा ताक्ष दुईटा अङ्गिरा र दुईटा भूतलाई दिएर साठीवटी छोरी विभाजन गर्नु तिनैबाट पृथक पृथकको पंक्तिमा सृष्टि चल्यो तिनी दिति महारानीका छोरा दनु हुनुभयो दनुकी छोरी रोचना तोष्टा नाम गरेका ऋषिले विवाह गर्नुभयो तोष्टा नाम गरेको ऋषिका जब छोरा विश्वरूप तीन शिरवाला प्रकाण्ड विद्वानलाई महाराज इन्द्रले पण्डित बनाउन स्वर्गलाई जानुभयो भन्दा कसरी तिनी पुरोहितमा गएर नियुक्ति भए यसको बयान सुन्न पाऊ भनेर राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित. अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो. लौ त राजा परीक्षित अब के सुन्न चाहनुहुन्छ धनीगण सोद्धाखेरिमा लौ मेरो प्रभु यदि दयाभाव हुन्छ भनेदेखि यस श्रीमद भागवत महापुराण अन्तर्गत महिमाको वर्णन विस्तारका लागि महाराजा परीक्षितको परमा सुखदेव स्वामीले बडो प्रमाणीकरण गर्नुभएको छ. अहिले महान प्रतापी महान पुरुष एक व्यक्ति जसको नाम तोष्टाका छोरा विश्वरूप नाम गरेका व्यक्तिलाई स्वर्गमा पण्डित बनाउन के लैजाए लगे इन्द्र महाराजले. बृहस्पति कहाँ गएका थिए भन्दा बृहस्पति त्यो बेलामा राजा इन्द्रको अपमानको कारणले लुक्नु भएको थियो. दानवराजहरूले दखल गरे. दानवराजहरूको त्यो दखलतालाई पूर्ण विराम गराउनका लागि एउटा गुरु चाहियो एक एकको लागि. अनि त्यस अवस्थामा गुरु बोलाउन भनेर जाँदा कोही छैनन् सबभन्दा उत्तम त्रिशिरवाला तीन शिर भएको पण्डित जसको एक शिरले वेद विद्याको ध्यान गर्ने अर्को शिरले राष्ट्रको उन्नति र समृद्धि गर्ने एक शिरले भोजन गर्ने यस्तो नीतिमा थिए. भोजन कस्तो पनि गर्थे भनेदेखि जले जे दियो त्यही नै खाने मतलब मदिरा पान पनि गर्न सक्ने यस्तो क्षमताको वृत्ति भएको पण्डित थिए. तर आखिरका बीचमा तिनलाई इन्द्र नाम गरिएको राजाले मेरो पण्डितको पदमा आउनु पर्यो भनेर प्रार्थना गर्न भनेर जब पढाउनु भयो ऋषिहरूबाट तर उहाँले मान्नु भएन म जान्न किनभने यो अब्जसे काम त्यसमा पनि राजा इन्द्र भनेको पापी छ. त्यो पापीको घरको नुनपानी खाइसकेपछि त्यसबाट पाप

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे
2: ए रुक रुक रुक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
4: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र
2: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: अझै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
6: टिकापुर सामुदायिक पुस्तकालयको 6 साधारण सभा हुने बारेको सूचना
7: टिकापुर सामुदायिक पुस्तकालयको 6 वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यज्यूहरू र संस्थागत सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि तपसिलको मिति स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभा हुने मिति
7: 2083 साल जेठ 9 गते शनिबार
6: स्थान
7: टिकापुर उद्योग वाणिज्य संघको सभा हल
6: समय
7: बिहान 11 बजे
6: चुनावी सभामा प्रस्तुत हुने प्रस्तावहरू
7: हालको विधानको धारा 27 गणपूरक संख्या संशोधन सम्बन्धमा कार्य समिति गठनको धारा 16 उपधारा 6 थप गर्ने सम्बन्धमा
6: थप जानकारीको लागि
7: टिकापुर सामुदायिक पुस्तकालय फोन नम्बर 091-560-174
8: नवजीवन सहकारी संस्था के 32 वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेड के 32 वार्षिक साधारण सभा तथा ऊ सभा से कई जिना संस्था के नया कार्य समिति के निर्वाचन समेत निम्न मिति समय ओ स्थान में हुईना हुईले कोर से संस्था के संपूर्ण शेष सदस्य महानुभाव हुक्र संस्था के शेष सदस्य परिचय पत्र वा नेपाल सरकार से प्रमाणित करल जारी कई हिल फोटो सहित के परिचय खुलना कागजात के साथ उपस्थित हुईकला हार्दिक अनुरोध करती मिति 2083 जेठ 9 गते शनिवार समय बिहान के 8 बजे से संध्या 5 बजे सम स्थान ओम पैलेस धनगढ़ी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड धनगढ़ी कैलाली विस्तृत जानकारी के लग संपर्क नंबर 091-520-283
9: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ट्ज

0: हरिको नाम जपते।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
2: रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टीकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार।